0: रुक्मिणी वस्त्रालय भुरी गाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो सम्पर्क मोबाइल नम्बर 9861806893।
1: सन्जो कहाँ हो के यति हतार हतारमा?
2: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
3: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
1: ए रमेश पर्ख न, कता हेरेको के?
4: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है, म पनि नमन सपिङ सेन्टरमा जाइदु।
1: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान।

0: अनि भिड लाग्दैन त? हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ। यस टाइम्सका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भुरिगाउँ बजार बर्दिया।
2: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
3: आज 2083 साल भदौ 13 गते शनिबार, सन् 2026 अगस्त 29 तारीख भदौ कृष्ण पक्षको प्रतिपदा तिथि।
4: काया कैरनका साथमा
5: किसान पाइप प्रोडक्ट्स प्राली,
4: राष्ट्रको शान किसान,
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
2: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: बाढ़ीपछि सुरुङ जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा। 1000 विस्थापित होल्डिङ सेन्टरमा कतिपय खुल्ला आकाशमुनि। भोटे कोशी र त्रिशुलीमा तत्कालका लागि बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
2: भारत र चीन उद्धार र राहतमा अघि सरे। राहत कोषमा जम्मा भयो 4.38 अर्ब रूपियाँ, 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता।
3: बाढ़ी प्रभावित क्षेत्रमा मानसिक समस्यासँगै पानीजन्य रोगको जोखिम। एक आपसमा सहयोग गर्न तथा सरसफाई र सुरक्षित पानीमा ध्यान दिन आग्रह।
2: तिब्बतको जिराङ क्षेत्रमा उद्धारलाई तीव्र बनाउन चिनिया राष्ट्रपति सीको निर्देशन। मौसम र सम्भावित भूगर्भीय जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण।
3: र रविन्द्र ढाँटले रोड टू यूएफसीको फाइनलमा जापानका ताजिमासँग खेल्ने।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
7: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं।

यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली।

0: युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: काया कैरनमा अब खबरको सिलसिला। बाढ़ी पहिरो आएको 3 दिन बितिसक्दा पनि रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङ, जंगल तथा भीरमा फसेका नागरिक र कामदारको उद्धारमा ढिलाइ भएको छ। सरकारले उद्धार तथा राहतका काम युद्ध स्तरमा भइरहेको दावी गरे पनि विशेष गरी सुरुङ, जंगल र भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा रहेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। बाढ़ी र पहिरोका कारण जलविद्युत आयोजनाका सुरुङमा कामदार तथा अरू नागरिक फसेका छन्। कतिपयले ज्यान जोगाउन जंगल तथा भीरको सहारा लिएका छन्। आफन्तहरूको उद्धार खोजिरहेकाहरूले स्याफुबेसी, लाङटाङ, चिलिमी तथा त्रिशुली जलविद्युत आयोजनाका सुरुङभित्र आफन्तहरू रहेको भन्दै जानकारी गराएका छन्। सड़क तथा पुलमा क्षति पुगेका कारण स्थल मार्गबाट उद्धार गर्न कठिन भएपछि हवाई उद्धारमा निर्भर हुनुपरेको सरकारी भनाई छ। हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई आधार बनाइएको सरकारले जनाएको छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा संचार सम्पर्क विच्छेद हुनुका साथै सड़क तथा अरू भौतिक संरचना क्षति पुगेका वास्तविक अवस्था पहिचान गर्न कठिन छ। बाढ़ी आएको तेस्रो दिन हिजोसम्म पनि बाढ़ीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आउन सकेको छैन। अहिले पछिल्लो विवरण अनुसार अहिलेसम्म 579 को शव फेला परेको छ। 1924 सम्पर्कविहीन रहेका छन् भने 3 दिनमा 4451 जनाको उद्धार गरिएको छ। यस्तै बाढ़ीपछि नुवाकोट, रसुवा र धादिङका करिब 2000 जना विस्थापित भएका छन्। कतिपय विस्थापितले सरकारबाट सहयोग पाउन नसकेको बताएका छन्। 1000 विस्थापित होल्डिङ सेन्टरमा रहेका छन्। कतिपय खुला आकाशमुनि बसिरहेका छन्।
4: गएको बुधबार भीषण बाढ़ी आएको रसुवाको भोटेकोशी नदीमा फेरि पनि ठूलो बाढ़ी जोखिम रहेको भन्दै सरकारी निकायले सचेत गराउँदै आएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्रमा सावधानी अपनाउन भन्यो। अहिलेको अवस्था चाहिँ के छ भनेर हामीले महाशाखाका बाढ़ी विज्ञ मनोज पोखरेललाई सोधेका छौं।
5: अहिले अब हामीहरूको स्टेसनहरूले देखाए अनुसार त त्यस्तो बाढ़ीको अवस्था नै देखिँदैन। अब हिजो यता त्यहाँ रसुवा प्रहरी कार्यालयबाट सिमबाट सूचना आएछ भनेर हामीलाई सूचना दिनुभएको थियो, अनि हामीले एसएमएसहरू यहाँबाट प्रभावित क्षेत्रमा पठायौं। र अहिले पछिल्लो अवस्था हेर्दाखेरि त्यस्तो बाढ़ी आएको अवस्था चाहिँ अहिले देखिँदैन।
4: आउने सम्भावना के छ?
5: अब आउने सम्भावना त अब तालमा त अब पानी जमेर बसेको त छ। अब त्यसको विश्लेषणहरू चाहिँ अब गरिराख्नु भएको छ। आउने सम्भावना त अब त्यसको अध्ययन भइरहेको छ। केही अब सूचना प्राप्त भयो भने उता चिन साइडबाट पनि अब हामी त्यसलाई रिले चाहिँ गरिहाल्छौँ।
4: अहिले जो भोटेकोशी अनि नदी आसपास त्रिशुली नदी तपाईँहरूले भन्नुभएको छ आसपास क्षेत्र बासिन्दाहरूले चाहिँ के गर्ने?
5: त्यहाँको बासिन्दाहरू अब त्यो प्रभावित क्षेत्र भएको हुनाले अलि अब सजग भएर त बस्नु पर्यो, हेरिराख्नु पर्यो। अब अनि हाम्रो फेसबुक पेज नेपाल वर्ल्ड एलर्ट भन्ने छ, त्यसलाई फलो गर्नु पर्यो होइन। केही अब त्यस्तो बाढ़ी सम्बन्धी जानकारी सोध्नु भयो 1155 अनि 2 डायल गर्नु पर्यो।
4: नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चीनिया दूतावासले आग्रह गरेको छ। हिजो विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकोले थप जोखिम बढ़ेको जनाएको हो। साथै भ्रामक सूचनाको पछि नलागी आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ।
3: रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढ़ीपछि नेपाललाई भारत र चीन दुवै छिमेकी सहित अन्तर्राष्ट्रिय समुदायले उद्धार तथा राहतमा सहयोग बढ़ाएका छन्। सहयोग बढ़ाउने विषयमा हिजो भारतको दिल्ली र चीनको बेजिङमा उच्चस्तरीय छलफल भएको छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि भारतले उद्धार स्वास्थ्यकर्मी तथा राहत सामग्री सहितको टोली नेपाल पठाउने तयारी गरेको छ। चीनले पनि बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार, उद्धार तथा पुनर्स्थापनमा सघाउने प्रतिबद्धता जनाएको छ। अमेरिका, भूटान, पाकिस्तान ले पनि बाढ़ी पीड़ितका लागि सहयोग तथा सहानुभूति व्यक्त गरेका छन्। भारतले नेपालमा माग अनुसार बेलीब्रिज तथा त्यसको जडान गर्ने प्राविधिक टोली, सुरुङमा फसेकाहरूको उद्धार गर्ने टोली, स्वास्थ्यकर्मीको टोली पठाउने जानकारी दिएको छ। बाढ़ीबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम पनि बढ़ेको छ। विभिन्न व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग तथा सहयोगको प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा अहिलेसम्म 4,38,852,252 रूपियाँ संकलन भएको छ। यस्तै बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहत तथा पुनर्स्थापनाका लागि सरकारले अन्तर्राष्ट्रिय दात्री निकाय, छिमेकी देश तथा विभिन्न संघ संस्थासँग ठूलो रकम तथा सामग्री सहयोगमा आएको छ। तत्काल राहतसँगै पुनर्निर्माणको लागि समेत विकास साझेदारहरूबाट आर्थिक तथा प्राविधिक सहयोग जुटाउने प्रक्रिया सरकारले अघि बढ़ाएको हो। अस्ति बिहिबार सिंहदरबारमा भएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री डाक्टर सुवाणिम वाग्लेले उद्धार, राहत तथा पुनर्निर्माणको योजनाबारे जानकारी दिँदै आपतकालीन सहायता तथा विभिन्न स्रोत मार्फत तत्काल करिब 25,000,000,000 रूपियाँसम्म वैदेशिक सहायताको प्रतिबद्धता आएको बताउनु भएको थियो। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्याको जोखिम र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीपछि सुरुङ जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा 1000 विस्थापित होल्डिङ सेन्टरमा कतिपय खुला आकाशमुनि त्रिशुली नदी किनारमा अहिलेलाई ठूलो बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई, भारत र चीन उद्धार र राहतमा अघि सरे, राहत कोषमा जम्मा भयो 4 अर्ब 38 करोड़ रूपियाँ, 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। भोटेको सीमा बुधबार बाढ़ी आउँदा कसैलाई भाग्ने समय मिल्यो, कसैलाई मिलेन। कोही सड़कै सड़क दौड़िए, कोही डाँडा पाखा लागे, कोही गाड़ी लिएर बाढ़ीको बेग भन्दा अगाडि भागे, कसैले बिजुलीको तार समातेर आफूलाई भेलबाट छुटाए, कसैलाई भने बाढ़ी आउनुभन्दा केही बेर अघि अर्को ठाउँ पठाएकोले जीवन जोगियो, जसले भाग्ने मौका पाए उनीहरूले ज्यान जोगाए। तर बाँचेकाहरूको कथा कहाली लाग्दो छ। उनीहरूले भागेर ज्यान त जोगाए, तर आँखै अगाडि बस्ती बगेको देखे, सँगै काम गर्ने साथी आफन्त र परिवारका सदस्यहरू गुमाए। कतिले अझै उनीहरू फर्किने आशामा बाटो हेरिरहेका छन्, कतिलाई भने आफू बाँचेको खुशीसँगै आफूले देखेको मृत्युको दृश्यले पछ्याइरहेको छ। भोटेकोशीको बाढ़ीबाट जोगिएकाहरूका लागि त्यो मृत्युको मुखबाट भागेर जीवन पाएको बिहान थियो। उनीहरू मध्ये केहीका अनुभव सहित भोटेकोशी बाढ़ी जो संयोगले बाँचे शीर्षकको खबर कान्तिपुर दैनिकले लेखेको छ।
4: रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोर्खा, चितवन, नवलप्राची पूर्व र पश्चिमका नदी तटीय क्षेत्रमा शव भेटिने क्रम रोकिएको छैन। आफन्तले पहिचान गर्न नसक्ने अवस्थाका शव बढ़दै गएपछि राख्ने ठाउँको अभावसँगै दुर्गन्ध फैलिएर व्यवस्थापनको संकट पनि गहिरिँदै गएको छ।
5: त्रिशुली नदीमा आएको बाढ़ीका कारण अवरूद्ध भएको बुधबारदेखि अवरूद्ध नागडुङ्गा मुगलिन सड़क खुलेको छ। धादिङको बैरेनी र गजुरी क्षेत्रमा थुप्रिएको लेदो पन्छाएपछि हिजो बेलुकादेखि सड़क खुलेको हो। सड़क खुलेसँगै राजमार्गमा अल्पत्र गाड़ीलाई गन्तव्यतर्फ पठाइएको छ। तर त्रिशुली नदीमा फेरि पनि बाढ़ी आउन सक्ने सूचना प्राप्त भएपछि राति गाड़ी सञ्चालनमा रोक लगाएको गजुरी प्रहरीले जनाएको छ। आजदेखि नियमित रूपमा गाड़ी सञ्चालन हुन सक्ने प्रहरीको भनाइ छ।
4: बाढ़ी पछिको समय स्वास्थ्यका दृष्टिले उत्तिकै संवेदनशील हुन्छ। दूषित पानी, चिसो र भिजेको वातावरण, स्वच्छताको अभाव र बिजुली संचार अवरूद्ध हुँदा उपचार समयमै नपाइने अवस्थाले झाडा पखाला, छालाको समस्या, श्वास प्रश्वास सम्बन्धी रोग लगायतको जोखिम बढ़ाउँछ। साथी महेश गेवारीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक समीर अधिकारीसँग बाढ़ी प्रभावित क्षेत्रमा अहिले देखिन सक्ने स्वास्थ्य जोखिम र तत्काल अप्नाउनु पर्ने सावधानीबारे कुरा गर्नुभएको छ।
6: घाइते भएका व्यक्तिहरूको उपचार प्रबन्ध नै सबभन्दा महत्वपूर्ण रहन्छ। त्यसपछि देखिने समस्याहरूमा हामीले हेर्यो भने धेरैले आफन्त गुमाउनु भएको छ, सम्पत्तिहरू गुमाएको छ, कति चोटपटक लागेको छ, त्यो सबै हिसाबले मानसिक स्वास्थ्यको समस्या ठूलो समस्याका रूपमा रहन्छ तत्काल र दीर्घकालीन रूपमा पनि त्यही रहन्छ। त्यसपछि हुन सक्ने भनेको मानिसहरूको घाँसपास समस्या छ, त्यसलाई तत्काल सम्बोधन गर्ने गरी राज्यका सबै संयन्त्रहरू लागिरहेको अवस्था छ। सानो ठाउँमा धेरै मानिस बस्नुपर्ने, आफू घरमा बसे जस्तो नहुने, रुगाखोकी लगायत इन्फ्लुएन्जाका समस्याहरू ल्याउन सक्ने हुन्छ। अरू पानीको स्रोतहरू प्रदूषित भएको, आफू बस्ने ठाउँहरूको पानीहरू सहज रूपमा नपाउने, फोहोर हुने, किराकेटीहरू सजिलैसँग त्यहाँ पुग्न सक्ने, त्यस्तो अवस्थाले गर्दाखेरि पानीजन्य रोगहरू, किनभने हाम्रो सरसफाइमा पनि त्यसले ठूलो असर पार्ने हुन्छ, पानीजन्य रोगहरू, झाडा पखाला लगायतका कुराहरू जनस्वास्थ्यको हिसाबले समस्या हुन सक्छन्। कुहिने कुराहरू घर नजिक, आफ्नो वासस्थान नजिक आउन सक्ने, त्यो समस्याहरू हुन सक्ने, त्यस्तो हुँदाखेरि त्यो कुहिएका कुराहरूले ल्याउने खालका प्रदूषणहरू हामीले किटजन्य रोगहरू भन्छौँ, किरा फट्याङ्ग्राको वृद्धि भएर त्यसले ल्याउन सक्ने रोगहरू, अरू समस्याहरू हुन सक्छन्, पोषणका समस्याहरू ल्याउन सक्ने हुन्छन्। अर्को घरमा बालबालिका, महिला, ज्येष्ठ नागरिकहरू रहनुभएको अवस्थामा हामीले त्यो विशेष वर्गलाई हेरेर गर्नुपर्ने, सेवा प्रवाह गर्नुपर्ने हुन्छ। कतिपय चाहिँ नियमित रूपमा खानुपर्ने औषधिहरू त्यो नियमित गर्न नसकेर त्यस्तै समस्याहरू ल्याउन सक्छन्।
5: के कुरामा चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ?
6: विशेष गरी नागरिकले सुरक्षित वासस्थानको कुरा सबभन्दा महत्वपूर्ण रहन्छ। त्यसपछि नियमित सरसफाई र खाना, पानीको आरामको कुराहरू कुराहरू मानसिक रूपमा जुन घटना देखेर आउनुभएको छ, जुन आफूलाई पनि आफ्नो किसिमको त्रास छ, आफन्त गुमाउनुलाई पनि त्रास छ, केही नभएकोहरूलाई पनि त्यो देखेको कहिले नदेखेको त्यो पानीको बाढीको त्यो स्तर देखेर पनि एक किसिमको आफूलाई लागेको हुन्छ नि मनमा हो भन्ने जसरी त्यसले पनि समस्या ल्याउन सक्ने हुन्छ। त्यही भएर हामी आम सर्वसाधारणलाई नडराउन नआतिन, यो विपदको समयमा हामी सबै सँगै छौँ, हामी सबैले मिलेर एकअर्कोलाई ढाडस दिने, घर परिवारमा एकअर्काले आफन्तले एकअर्कालाई सहजीकरण गर्ने, त्यो समुदाय कुनै प्रभावित भएको छ भने नजिकमा रहेको अर्को समुदायले अरू व्यक्तिहरूले सहयोग गर्ने, एउटा गाउँ प्रभावित भएको छ भने नजिकको अर्को गाउँले सहजीकरण गर्ने, सरसफाईका कुराहरू अथवा सरकारका निकाय जति पनि निकायहरूबाट आउने आधिकारिक सूचनाहरूमा मात्रै विश्वास गरेर आफूले गर्ने कामहरू गर्ने, नभए यस्तो बेलामा चाहिँ विशेष रूपमा भ्रामक सूचनाहरू एकदमै धेरै आउने, महामारी यस्तो हुने अथवा यस्तो विपद हुने समयमा चाहिँ एकदमै अनावश्यक गलत सूचनाहरू सम्प्रेषण हुने खालको डरहरू एकदमै धेरै हुन्छ। त्यस्तोमा कुनै पनि त्यो खालको सूचनाहरू देखियो, कसैले भनेका जानकारीहरू त्यसरी राखेको देखियो भने त्यसलाई निरुत्साहन गर्ने, सरकारका आधिकारिक निकायहरूबाट आएका सूचनाका आधारमा कामहरू गर्ने, समन्वय गर्ने, एकले अर्कालाई सहयोग गरेर हातमालो गरौं, यो अप्ठ्यारो घडीमा हामी त्यसरी निस्किन सक्छौ।
1: केही भइहाल्यो भने चाहिँ ती व्यक्तिहरूले चाहिँ के गर्न सक्नुहुन्छ?
6: केही भइहाल्यो भने नजिकमा रहनु भएको व्यक्तिहरूले सहयोग गरिदिने, सरकारको 1115 1115 नम्बरको हटलाइन नम्बर छ, स्वास्थ्य सेवा सम्बन्धी परामर्श जानकारी लिनका लागि हामीले त्यहाँ तत्काल फोन गरेर उहाँहरूले भने अनुसारको हामीले काम गर्न सक्छौँ, उहाँहरूले परामर्श दिनुहुन्छ। अर्को कुनै मानसिक रूपमा कुनै समस्या भयो, मन अलिकति खुसी नहुने खालको समस्याहरू त्यस्तो रह्यो, अलिकति डर लाग्ने खालको भइरह्यो भने हामीले 1166 1166 नम्बरको हटलाइन नम्बर छ नेपाल सरकारको, त्यसमा गर्न सक्छौँ, फोन गरेर जानकारी लिन सक्छौँ। बाल बालिकाहरूलाई कुनै खालको त्यस्तो खालको मानसिक समस्या अथवा कुनै त्रास हुने खालको अथवा सहयोग चाहिने खालको भयो भने 1098 हटलाइन नम्बर छ, त्यसमा हामीले फोन गरेर सेवाहरू लिन सक्छौँ।
4: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारी। बाढीपछिको स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा जानकारी दिँदै काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ,
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिस होम खुशीको कनेक्शन। हरेक मान्छेको सपना जपना र चाहना पैसा,
1: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
0: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
1: इतिहास गाथा र कथा गाँठका कुरा,
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जनधन सँगै नदी किनारका कृषि तथा पशुपालनमा ठूलो क्षति पुर्याएको छ। अचानक आएको बाढ़ीले खेतबारी कटान गर्नुका साथै बालीनाली, पशुपंक्षी, कृषि सामग्री र सिंचाई संरचनामा क्षति पुर्याएपछि प्रभावित किसानको जीविकोपार्जन नै संकटमा परेको छ। बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासी पूर्वसम्मका किसान प्रभावित भएका छन्। बाढ़ीको मुख्य प्रभाव नदी तथा खोलाको तटीय क्षेत्रमा परेको छ। तटीय क्षेत्रका बस्ती, सड़क, पुल, बजार र विद्युत आयोजनासँगै खेती जमीनमा पनि बाढ़ीले ठूलो क्षति पुर्यायो। मानवीय क्षतिसँगै कृषि क्षेत्रमा पनि क्षति भएको कृषि सेवा विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताउनु भएको छ। अहिले कृषिभन्दा मानवीय उद्धारमा ध्यान दिनुपर्ने भएकोले कृषिको विवरण लिन सकिरहेका छैनौं। उहाँले भन्नुभयो, तटीय क्षेत्रका किसान प्रभावित भएका छन्। बाढ़ीले नदी आसपासका खेतबारीमा कटान र डुबान गराएको छ। कतिपय ठाउँमा खेतीयोग्य जमीन नै बगरमा परिणत भएको छ भने कतिपय खेतमा बालुवा, ढुङ्गा, गेग्रान र हिलो थोप्रिएको छ। यसले तत्कालीन बाली नष्ट गर्नुका साथै आउँदो खेतीका लागि समेत समस्या सिर्जना गरेको छ। धान, मकै, तरकारी तथा अन्य मौसमी बाली बाढ़ीको चपेटामा परेका छन्। पशुपालनमा पनि ठूलो क्षति भएको छ। खेतीदेखि पशुधनसम्म क्षति शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
2: अब विदेशको खबर। चीनका राष्ट्रपति तथा चिनिया कम्युनिष्ट पार्टीका महासचिव शी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनिया तथा विदेशी नागरिकको खोजी र उद्धार कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। उहाँले प्रभावितको पुनर्स्थापना र राहत कामलाई प्रभावकारी बनाउन जोड़ दिनुभएको छ। सीपीसी केन्द्रीय समितिको राजनीति ब्यूरोको बैठकमा राष्ट्रपति शीले उद्धार तथा राहत कार्यबारे छलफल गर्दै आवश्यक व्यवस्थापन तथा सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। बैठकमा शी सहितका नेताहरूले भएको बुधबार गाइरुङ सीमावर्ती बन्दरगाह क्षेत्रमा भएको विपदका पीड़ित प्रति शोक व्यक्त गर्दै एक मिनट मौन धारण गर्नुभएको थियो। बैठकले उद्धार कार्यलाई द्रुत, व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। परिवर्तनशील मौसम, भिरालो भाग, हिमनदी तथा हिमताल र सम्भावित भूगर्भीय जोखिमका कारण जिराङ क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण भइरहेको विश्लेषण गरिएको छ। प्रभावित नागरिकको पुनर्स्थापना तथा विपद पछिको व्यवस्थापनलाई समेत प्रभावकारी बनाउन निर्देशन दिएको छ। साथै चीनले नेपालको भोटेकोशी बाढ़ीपछि विपद प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउनका साथै आवश्यक अन्तर्राष्ट्रिय उद्धार सहयोग प्रदान गर्ने जनाएको छ।
3: अब खेल खबर। नेपालका फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सिजन पाँचको फाइनलमा पुगेका छन्। चीनको सांघाईमा रहेको अक्टागनमा हिजो भएको सेमी फाइनलमा रविन्द्रले न्यूजील्याण्डका कासी मर्डोकलाई हराए। तीन राउण्डसम्म चलेको खेलमा रविन्द्र स्प्लिट डिसिजनका आधारमा विजयी भएका हुन्। रविन्द्रले अब फाइनलमा जापानका रियो ताजिमासँग खेल्नेछन्। ताजिमाले सेमी फाइनलमा भारतका चुन ग्रेन कोरेनलाई हराएका थिए। फाइनल खेल सन् 2027 को शुरूतिर हुनेछ। यदि फाइनल प्रतिस्पर्धा जितेमा रविन्द्र यूएफसीमा प्रवेश पाउने पहिलो नेपाली फाइटर बन्नेछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती, सिन्धुपाल्चोक सहित आसपासका क्षेत्र तथा गण्डकी प्रदेशको कास्की पर्वत लगायतका ठाउँमा पानी परेको छ। ती ठाउँमा हल्कादेखि मध्यम पानी परेको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको दुवा चौरमा 34 मिलिमिटर पानी परेको छ। अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। तीर आसपासका क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँमा, मध्य प्रदेशका साथै कोशी प्रदेशका तराई भागका केही ठाउँमा, कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
3: भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात र खटिरहेका छन् सुरक्षाकर्मी। रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा धेरै सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि झण्डै 15,431 सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारमा अहोरात र खट्दै सुरक्षाकर्मी शीर्षकको खबर गोर्खा पत्र दैनिकले छापेको छ।
2: बाढ़ीले रसुवा, नुवाकोट र धादिङका 32 पुल क्षतिग्रस्त भएका ठाउँमा बेली ब्रिज जडानका लागि सरकारले छिमेकी देश भारत र चीनसँग सहयोग मागेको छ।
3: नर्वेका राजा हेलार्डको 89 वर्षको उमेरमा हिजो निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज हाकोन स्वत नर्वेको नयाँ राजा बन्नुभएको त्यहाँको दरबारले जनाएको छ।
2: भारतबाट 25,000 टन डीएपी मल जीटूजी प्रक्रिया मार्फत खरिद गरिने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले कृषि वन तथा पर्यावरण मन्त्रालयलाई मल खरिद गर्न स्वीकृति दिएको हो। यो सँगै जीटूजी मार्फत भारतबाट कुल 75,000 टन रासायनिक मल आपूर्ति सुनिश्चित भइसकेको छ।
3: यस्तै सरकारले भोटेकोशी बाढ़ीमा सुरुङमा फँसेका नागरिकको उद्धार गर्न टनेल, रेस्क्यू टोली तथा ध्वस्त पुलहरूको ठाउँमा जडान गरी सड़क सञ्चालनमा ल्याउन भारत र चीन सरकारसँग 41 बेलीब्रिज तत्काल पठाउन माग गरेको छ।
2: र भोटेकोशीको बाढ़ीमा परेका बैंक तथा वित्तीय संस्थाका 35 कर्मचारी हिजो अबेरसम्म पनि सम्पर्कमा आएका छैनन्। उद्धार टोलीले खोजी जारी राखे पनि ती कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको सम्बन्धित बैंकहरूले बताएका छन्। यस्तै 13 जलविद्युत आयोजनाका 936 कर्मचारी प्राविधिक पनि सम्पर्कविहीन छन्। काया कैरनमा अब पालो उखानको
3: दुःखको मित्र पक्का मित्र।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: बाढ़ीपछि सुरुङ, जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा। 1,000 विस्थापित होल्डिङ सेन्टरमा, कतिपय खुला आकाश मुनि। भोटेकोशी र त्रिशुलीमा तत्कालका लागि बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
2: भारत र चीन उद्धार र राहतमा अघि सरे। राहत कोषमा जम्मा भयो 4,38,00,00,000 रूपियाँ, 25,00,00,000 वैदेशिक सहायताको प्रतिबद्धता।
3: बाढ़ी प्रभावित क्षेत्रमा मानसिक समस्यासँगै पानीजन्य रोगको जोखिम। एक आपसमा सहयोग गर्न तथा सरसफाई र सुरक्षित पानीमा ध्यान दिन आग्रह।
2: तिब्बतको जिराङ क्षेत्रमा उद्धारलाई तीव्र बनाउन चिनिया राष्ट्रपति सीको निर्देशन। मौसम र सम्भावित भूगर्भीय जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण।
3: र रविन्द्र ढाँटले रोड टु यूएफसीको फाइनलमा जापानका ताजिमासँग खेल्ने।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। बाढ़ीमा फँसेकाहरूको उद्धार गर्नुको सट्टा ग्यास सिलिण्डर लगायतका सामान टिप्न पानीमा हानथाप गर्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ नदीमा ठूलो बाढ़ी आएको छ। बाढ़ीले ग्यास सिलिण्डर, दाउराका मुढाहरू बगाएर ल्याएको छ। केही मान्छे सिलिण्डर समाउन पछाड मछाड गर्दैछन् अनि पानीमा गएर सिलिण्डर काँधमा हाल्दै गरेको एउटाले भन्दैछ। अस्ति भर्खर भर्ने लाइनमा बस्या हो, अहिले चाहिँ तान्ने लाइनमा आइयो। आजको काया कैरनमा सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र प्रमाणिक सूचनामा मात्र विश्वास गरौं। नमस्कार।

0: जिल्लाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: र समय आएको भीषण बाढ़ीमा परे कर्णाली प्रदेशका 200 जना भन्दा बढ़ी सम्पर्क विहीन ज्यान गुमाउनेको संख्या 579 पुग्यो।
1: बाढ़ी प्रभावित क्षेत्रको आवत जावत नियमित गर्नका लागि भारत र चेन्नई तत्काल 42 बेली ब्रिज बनाइदिन सरकारको आग्रह।
0: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा करिब 4.25 करोड़ रूपियाँ खर्च गर्यो।
1: र नेपालका एमएमए फाइटर रविन्द्र ढाँटले रोड टू यूएफसी सिजन 5 को फाइनल यात्रा तय गर्न सफल उपाधिका लागि जापानका खेलाड़ी तासिमासँग प्रतिस्पर्धा गर्ने। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैनिकको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा भोटेकोशी र त्रिशुली नदीको बाढ़ीका कारण कर्णाली प्रदेशबाट रोजगारी तथा ज्याला मजदूरीका लागि गएका 200 जना भन्दा बढ़ी सम्पर्कविहीन भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी सन्तोष सिंह राठौड़ले बाढ़ीमा परे सल्यानका सबैभन्दा बढ़ी 104 जुम्लाका 70 जना सम्पर्कविहीन रहेको बताउनुभयो। यस्तै सुर्खेतका 16 मुगुका 15 रूकुम पश्चिमका 12 हुम्ला र कालीकोटका समान 9 जना दैलेखका 7 राजरकोटका 3 र डोल्पाका 2 जना सम्पर्कविहीन रहेका छन्। प्रदेशका 31 जना भने सम्पर्कमा आएको प्रहरीको तथ्याङ्क छ। जिल्ला प्रहरीकाले सल्यानले कपुरकोट गाउँपालिका 15 बनकार खोप्ने नगरपालिकाका 2 जना घाइते र 11 जना अझै सम्पर्कविहीन रहेको जनाएको छ। यस्तै कुमा गाउँपालिकाका 7 जना त्रिवेणी गाउँपालिकाका 8 जना शारदा नगरपालिकाका 5 जना सिद्धकुमा गाउँपालिकाका 2 जना कालीमाटी गाउँपालिकाका 2 जना बागचौर नगरपालिकाका 2 जना पनि बाढ़ीपछि बेपत्ता रहेको प्रहरीले जनाएको छ।
1: भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या लगातार बढ़िरहेको छ। अहिलेसम्म ज्यान गुमाउनेको संख्या 579 पुगेको गृह मन्त्रालयले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा 12, नुवाकोटमा 37, ताबिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, 30 तनहुँ र चितवनमा सबैभन्दा बढ़ी 233 जनाको शव फेला परिसकेको जनाएको छ। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4,451 जनाको उद्धार गरिएको तथ्याङ्क रहेको छ। यस्तै जलविद्युतको सुरुङबाट 191 जनाको उद्धार गरिएको पनि प्राधिकरणले जनाएको छ। बाढ़ीमा परेर 1,924 जना सम्पर्कविहीन रहेको विवरण आएको बताइएको छ। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागम कार्यालयका 15 जना कर्मचारी सम्पर्कविहीन रहेका छन्। 517 जना विदेशी नागरिक पनि सम्पर्कमा आएका छैनन् भने 95 जना घाइतेको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ। खोज तथा उद्धारका लागि 15,000 भन्दा बढ़ी सुरक्षाकर्मी खटिएका छन्। आज पनि खोज उद्धार र राहतको कामलाई निरन्तरता दिइने सरकारले जनाएको छ। खोज तथा उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका गरी 16 हेलिकप्टर परिचालन गरिएको छ। तर जंगल र अप्ठ्यारो भूबनोट भएका कारण अल्पत्र परेकाहरूको उद्धारमा भने कठिनाई भइरहेको बताइएको छ।
0: नेपाल चीन सीमा क्षेत्रमा हिमपहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चीनी दूतावासले आग्रह गरेको छ। दूतावासले विज्ञप्ति निकालेर सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकाले थप जोखिम बढ़ेको जनाएको छ। उद्धार तथा आपतकालीन प्रतिकारका लागि अवस्था अत्यन्तै संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा उल्लेख छ। दूतावासले तालभन्दा तल्लो क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तन बारे सचेत रहन र पूर्व तयारी थाल्न पनि अपील गरेको छ। साथै भ्रामक सूचनाको पछि नलागि आधिकारिक समाचारमा मात्रै विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि दूतावासले अनुरोध गरेको छ।
1: राप्ती राजमार्ग अन्तर्गत सल्यानको चाकली घाटमा 2 मोटरसाइकल दुर्घटना हुँदा 1 ज्यान गएको छ भने 3 घाइते भएका छन्। सल्यानको सिद्धकुमा गाउँपालिका 1 चाकली घाट स्थित राप्ती राजमार्गमा राचार्प 94 र रात 3 5 47 95 नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा दुवै मोटरसाइकल सड़कबाट करिब 20 मिटर तल चाखले घाट खोलामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा रात 3 5 47 95 नम्बरको मोटरसाइकलका चालक कुमार गाउँपालिका 7 का 30 वर्षीय कमल भन्ने दिल्ली बिकको ज्यान गएको छ। बिकको घुराई स्थित सञ्जीवनी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनामा रा 4 5 94 71 नम्बरको मोटरसाइकल चालक बागचौर नगरपालिका 2 का करिब 30 वर्षीय धीरज गति र मोटरसाइकलका पछाडि बसेका 23 वर्षीय अर्जुन बुढामगर घायती हुनुभएको छ। दुवैको टाउकोमा चोट लागेको र थप उपचारका लागि दाङ पुर्याइएको प्रहरीले जनाएको छ। यस्तै रात 3 5 47 95 नम्बरको मोटरसाइकलको पछाडि सवार बागचौर नगरपालिका 2 का 19 वर्षीय चन्द्र प्रकाश ओली पनि घायती हुनुभएको छ। उहाँलाई थप उपचारका लागि नेपालगंज पुर्याइएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
0: सरकारले बाढ़ी प्रभावित क्षेत्रको आवत जावत नियमित गर्नका लागि भारत र चीनलाई तत्काल 42 बेली ब्रिज बनाइदिन माग गरेको छ। परराष्ट्र मन्त्रालय स्रोतले दुवै देशलाई नेपाललाई तत्काल आवश्यक पर्ने बेली ब्रिजको संख्या उल्लेख गर्दै सहयोगको अनुरोध गरेको जनाएको छ। अहिले विदेशीले दिने सहयोगलाई विपद प्राधिकरणको माग अनुसार लिने व्यवस्था मिलाएको छ। प्राधिकरणले तत्काल आवजात नियमित गर्न 42 पुलको आवश्यकता पर्ने आकलन गरेपछि सरकारले दुवै देशलाई अनुरोध गरेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक परेको बेलामा बेली ब्रिज लगायतका सहयोग गर्ने बताउनु भएको थियो।
1: प्रधानमन्त्री दबी उद्धार कोषमा 2 अर्ब रूपियाँ संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार गत बुधबार दिउँसोदेखि सहयोग रकम जुटेको हो। दाताहरूले 10 वाणिज्य बैंकमा रहेको खातामा रकम जम्मा गरेका छन्। यो सहायतामा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएका रकम भने समावेश गरिएको छैन। भोटे कोशीको नदीमा भीषण बाढ़ी आएर ठूलो जनधनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठकपछि प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा सर्वसाधारणदेखि संस्थाहरूले सहयोग जम्मा गर्न थालेका छन्। यससँगै कोषमा बचत रकम 4 अर्ब 9 करोड़ 11 लाख 60 हजार रूपियाँ पुगेको छ। यसअघि कोषमा 2 अर्ब 17 करोड़ 25 लाख 9,559 रूपियाँ बचत रहेको थियो। दात्री राष्ट्र र विदेशी संघ संस्थाहरूबाट भने योभन्दा निकै धेरै गुणा रकम जम्मा भइसकेको छ। सरकारले प्रधानमन्त्री राहत रकम कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयका रूपमा पनि तोकिसकेको छ। कोषमा रकम जुट्ने क्रम अझै जारी रहेको छ। निजी क्षेत्र गैर सरकारी संघ संस्था प्रदेश तथा पालिका सरकार लगायतबाट राहत रकम घोषणा गर्ने क्रम पनि चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यहरूले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री देवी उद्धार कोषमा जम्मा गर्ने निर्णय यसअघि नै गरिसकेका छन्। भोली खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भनी यो विषय
2: खुशीको खबर के तपाईँलाई पेट तथा कलेज रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।

0: मनसुन सुरु हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टिभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भुइँमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहित

0: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
1: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएम यसै गरी दैलेखको रेडियो हाम्रो समावेशी रेडियो मातृभूमि र जाजरकोटको रेडियो हाम्रो पाइलामा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले रसुवामा आएको भीषण बाढ़ीमा परि कर्णाली प्रदेशका 200 जना भन्दा बढ़ी सम्पर्कविहीन, ज्यान गुमाउनेको संख्या लगातार बढ़दै 579 जनाको शव भेटियो। बाढ़ी प्रभावित क्षेत्रको आवाजावत नियमित गर्नका लागि भारत र चीनलाई तत्काल 42 भेली ब्रिज बनाइदिन नेपाल सरकारको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा करिब 4.25 करोड़ रूपियाँ खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयले साउन महिना भर प्रदेश सरकारले जम्मा 3,76,95,000 रूपियाँ खर्च गरेको जनाएको छ। चालू आर्थिक वर्ष प्रदेश सरकारले 35,39,85,45,000 बराबरको कुल बजेट ल्याएको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले विकासतर्फ यो वर्ष 20,74,67,12,000 रूपियाँ विनियोजन भएकोमा पहिलो महिना जम्मा 3,34,00,000 रूपियाँ कार्यान्वयनमा आएको छ। तलब भत्तातर्फको चालू बजेट 42,45,54,178 रूपियाँ खर्च भएको छ। विगतमा पहिलो महिनामा चालू आर्थिक वर्षमा कार्यान्वयनमा लैजानु पर्ने अधिकांश काम शुरू हुने गरेको भए पनि यो पटक सरकार गठन ढिलाइका कारण बजेट कार्यान्वयनमा प्रभावित भएको छ। साउन 12 गते मुख्यमन्त्री नियुक्त भएका मंगल बहादुर साईले गत बिहिबार मात्रै सरकारलाई पूर्णता दिनुभएको हो।
1: रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका 1 मैकोटका 32 वर्षीय मन्दया कामीलाई प्रसूतिका क्रममा जटिलता देखिएपछि हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत ल्याइएको छ। हिमाली कामीका श्रीमती मन्दयाले मैकोट स्वास्थ्य चौकीमा प्रसूति गराउने क्रममा मृत बच्चा जन्मिएपछि सालनाल अड्किएर उहाँको अवस्था जटिल बनेपछि सरकारले उद्धार गरेको जनाएको छ। गाउँपालिकाको सिफारिशका आधारमा सम्बन्धित निकायको समन्वयमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई अनुरोध गरिएको थियो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट मन्दयालाई निशुल्क उद्धार गरी कर्णाली प्रदेश अस्पताल ब्रेन नर्स सुर्खेतमा ल्याइएको पनि मन्त्रालयले जनाएको छ।
2: लामो समयदेखि स्थगित नेपालगंज पोखरा नियमित हवाई सेवा यही भदौ 31 गतेदेखि पुनः सञ्चारमा हुने भएको छ। निजी क्षेत्रको वायु सेवा प्रदायक बुद्ध एयरले यात्रुको माग बढ़ेपछि सातामा 3 दिन नेपालगंज पोखरा उडान सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगंजका प्रमुख विनित विक्रम शाहका अनुसार नेपालगंज र पोखरालाई सीधा हवाई सम्पर्कमा जोड्ने उडानका लागि पछिल्लो समय यात्रुको माग बढ़ेको बताउनुभयो। भारतको उत्तर प्रदेशबाट नेपाल आउने धार्मिक पर्यटकलाई समेत पोखरासँग सीधा जोड्न उडान पुनः सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो। लामो समयदेखि स्थगित नेपालगंज पोखरा नियमित हवाई सेवा यही भदौ 31 गते पुनः सञ्चालन हुन लागेको बताउनुभयो। निजी क्षेत्रको वायु सेवा प्रदायक बुद्ध एयरले यात्रुको माग बढ़ेपछि सत्तामा 3 दिन नेपालगंज पोखरा उडान सञ्चालन गर्न लागेको हो। बुद्ध एयर नेपालगंजका प्रमुख विनित विक्रम शाहका अनुसार नेपालगंज र पोखरालाई सीधा हवाई सम्पर्कमा जोड्ने उडानका लागि पछिल्लो समय यात्रुको माग बढ़ेको छ। भारतको उत्तर प्रदेशबाट नेपाल आउने धार्मिक पर्यटकलाई समेत पोखरासँग सीधा जोड्न उडान पुनः सञ्चालन गर्न लागेको बताएको छ।
1: लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 3 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद प्रभावित नागरिकका लागि रकम सहयोग उपलब्ध गराइने बताउनु भएको छ। प्रदेश सरकारले लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने कुनै नागरिक विपदमा परि ज्यान गुमाएको भएमा उहाँका परिवारलाई प्रति व्यक्ति 1,00,000 रूपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ। मुख्यमन्त्री आचार्यले विपदको कठिन परिस्थितिमा लुम्बिनी प्रदेशभित्रका उद्योगी व्यवसायी राजनैतिक दल नागरिक समाज राजसेवक सामाजिक संघ संस्था स्वास्थ्यकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा उद्धारको काममा सक्रिय सहभागिता जनाउन पनि अपील गर्नुभएको छ।
2: चीनी कम्युनिष्ट पार्टी सी पीएससीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो। यस्तै बैठकले अत्यधिक जाडो विकट हिमाली भूगोल र हिमालका कारण उद्धार कार्य चुनौतीपूर्ण बन्ने पनि बेपत्ता भएका सम्पूर्ण चिनिया तथा विदेशी नागरिकको वैज्ञानिक रूपले खोजी गर्न निर्देशन दिएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। चिनिया सरकारी संचार माध्यम सीसीटीभीका अनुसार सरकारले परिचालन गरेका उद्धारकर्मीले विपदबाट प्रभावित क्षेत्रमा राहत वितरण गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्। यस्तै चिनिया विज्ञहरूले पहिरो थुप्रिएर बनेका दुईवटा तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गर्ने गरेका छन्। तिब्बतर्फ रहेका क्षेत्रमा 500 जना भन्दा धेरै मानिस बेपत्ता भएका छन्। यस्तै निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढ़ी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाई भइरहेको छ। दक्षिणी तिब्बतको विपदग्रस्त क्षेत्रबाट 1000 जना भन्दा धेरै मानिसको उद्धार गरिएको छ भने 500 जना विदेशी पर्यटक रहेका छन्।
1: भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिले लाग्यो भने यो विश्राम।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अङ्कल सेवाहरू
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222229 र 98605222229।
5: जितपुर वाली यह साल तो निश्चिंत हो गए।
6: हाँ, तब पतलिया याद करो तो जूटे राय लागा था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत।
5: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल कर आ।
7: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होता है, यही नाते बाढ़ से बचे खर्ती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
8: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
9: होइन दिदी, किन निराश भएर बस्नु भएको?
10: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
9: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भोलि गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
11: हाम्रा सेवाहरू हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
12: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
11: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
13: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
1: तपाईँ सबैको मन छुने रेडियो रेडियो भेरीका साथै विभिन्न एफएम रेडियोहरूमा पनि हामीलाई सुनिरहनु भएको छ। तिनजेला हामीले छिमेक छेरफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकी खबरमा खेल खबर। नेपाली मिक्स मार्शल आर्ट एमएमए फाइटर रविन्द्र ढाँटले रोड टू यूएफसी सीजन 5 फाइनलमा प्रवेश गर्नुभएको छ। सेमी फाइनलमा न्यूजील्याण्डका फाइटर कासिक मार्डोकलाई हराउँदै रविन्द्र फाइनल पुग्न सफल हुनुभएको हो। चीनको सांघाई स्थित अक्टागनमा हिजो भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै रविन्द्रले मार्डोकको अपराजित यात्रामा पूर्ण विराम लगाउनु भएको हो। 3 राउण्डको खेलमा रेफ्री निर्णयका आधारमा ढाँट 29-28 स्कोरमा विजयी

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 7 बजेको छ।
1: फुली गाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर, दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर फुली गाउँमा जाऊ।
2: साइना मेडिकल हल फुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यही भाद्र 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि साइना मेडिकल हल फुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457।

0: गाह्रो पो भयो त बाबा।
1: ल काका किन चिन्ता गर्नु भएको, घर सञ्चार स्टोर छ नि।
2: ओ अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर सञ्चार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
4: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
5: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन्छ सधैँ बाघ झैँ।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचादीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनसादी पसलको शाखा अब बगनाहा बजारमा पनि।
2: प्रोप्राइटर नरेश सुनार, नरेश सुनसादी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप झैं।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही भाद्र 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
1: धेरै धेरै धन्यवाद छ है नानी।
2: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
1: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
2: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
1: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
2: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
1: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक, भुरीगाउँ, बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
2: सम्पर्क मोबाइल नम्बर 9840046368।
3: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, भुरीगाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 0984 40 30 82।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: शुभ प्रभात कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नु हे तपाई तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर अनि आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ के भन्छ फलि ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ तपाईँका मेष आदि बारह राशि फल र तपाईसँग भएका विभिन्न जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। कार्यक्रम ज्योतिष दर्पणको यो शुरूवाती चरणमा छु। फोन गर्ने प्रयास तपाईँ गर्दै गर्न सक्नुहुनेछ। म भने कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आजमिति 2083 साल भदौ 13 गते आज शनिबार तदनुसार ईस्वी सन् 2026 अगस्त 29 तारीक नेपाल सम्वत 1146 गुल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु भाद्र कृष्ण पक्ष आज भाद्र महिनाको कृष्ण पक्षको परम पवित्र पावन दिन आज प्रतिपदा रहेको छ। आजको दिनलाई विशेष गरी प्रतिपदा 9 गते 31 बेला बिहानको 9 बजेर 30 मिनटसम्म छ भने तत्पश्चात द्वितीय तिथि प्रारम्भ रहनेछ। पूर्व भाद्रपद नक्षत्र 57 गढी रहेको छ। रात्रिको 4 बजेर 29 मिनटसम्म शुभ योग 6 गढी 48 पला तैतिल करण 39 गढी 20 पला आज आनन्द योगमा कालयुग रहेको छ। आजको निर्माणको समय 31 गढी 52 पला बिहान सूर्य उदय 5 बजेर 41 मिनट जाँदा भयो। साँझ सूर्यास्त 6 बजेर 26 मिनट जाँदा रहनेछ। आज गाई जात्रा रहेको छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर पालो भएको छ यतिखेर ग्रह गोचरको सूर्य नाम गरेका ग्रह यतिखेर सिंह राशिमा रहेका छन्। चन्द्रमाको अवस्था कुम्भ राशिमा रहेको छ भने आजको रातिको 10 बजेर 24 मिनटसम्म कुम्भ राशिमै रहनेछन्। तदुपरान्त भने मिन राशि रहनेछ। अबको बेलामा हेरौं मंगल ग्रह यतिखेर मिथुन राशिमा छन्। बुध सिंह राशिमा बृहस्पति कर्कट राशिमा छन् भने शुक्र ग्रह कन्या राशिमा छन्। शनि मीन राशिमा राहु कुम्भ राशिमा केतु भने सिंह राशिमा ग्रहको हिसाबबाट हामीले तपाईँलाई जानकारी गरायौं। आजको आकाश अन्तरिक्षमा भएका ग्रहको राशिहरू तपाईँलाई जानकारी गरायौं। अब यिनै ग्रहहरूको समिश्रण र तिथिहरू पञ्चाङ्गको बारेमा समिश्रण गर्न तयारी गरिएको आजको तपाईँको दिन कसरी व्यतीत होला भन्ने तपाईँका राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आमदामीका स्रोत राम्रो हुने योगहरू छन्। लगानीका क्षेत्रमा सुरक्षित रहने योग छ भने आँटेका कामहरूबाट पनि सुरक्षित रहने योगहरू छन्। आजको दिनमा तपाईँले गरेका कामहरूमा फाइदै फाइदा मात्र मिल्ने राशि मेषलाई संकेत छ। उन्नति तपाईँको लागि पनि पराक्रमिक योग नै रहन सक्ने सम्भावनाको योग रहेको छ। सरकारी जागिरमा पदवृद्धिको सम्भावना, प्रेममा सफलता मिल्ने छ। सरकारी जागिर सँगसँगै पठन पाठन पनि आज एकदमै राम्रो हुने, अरूले तपाईँको मूल्याङ्कन सुधार गर्ने योग छ। तपाईँको लागि धार्मिक क्षेत्रमा मन जान सक्ने सम्भावनाको योग राम्रो छ। तपाईँको लागि घरमा अतिथिहरूको आगमन रहनेछ भने पशु चौपायबाट मनज्ञ धनार्जन गर्न सकिने सम्भावना राम्रो छ। यतिखेर हेर्दा लग्नमा बृहस्पति भए पनि चन्द्रमा 8 छन्। चटपटको भय रहन सक्छ। काममा अधुरोपनहरूको कारणले गर्दा मनमा अलिकति खल्लोपनहरूको आभास रहनेछ। इष्टमित्रहरूले साथ दिने खालका योग पनि राम्रा छन्। मान सम्मानमा पनि वृद्धि रहनेछ। सिंह राशि हुनेको लागि लामो दीर्घ यात्राहरूमा सहज हुनेछ। गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि आजको राशिहरूबाट संकेत सिंह राशिलाई संकेत देख्न सकिन्छ। तर 7 चन्द्रमा भएकाले वैदेशिक यात्राको लागि भने आज तपाईँले सुख समाचार सुन्न पाइने योग छ। मन परेकाहरूसँग भेटघाट राम्रो रहनेछ। इष्टमित्रहरूले साथ दिने खालको योग पनि राम्रो छ। मान सम्मानमा वृद्धि रहने योगहरू पनि उत्तिकै मात्रामा शुभ छन्। मान सम्मानमा पनि वृद्धि आजको राजकन्यालाई संकेत देख्न सकिन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मन असाध्य हल्का रहनेछ, काममा सकारात्मक ऊर्जा प्राप्त रहनेछ, नयाँ खुशीका समाचारहरू सुन्न पाइने युग छ भने काम पनि उत्तिकै मात्रामा दिगो हुँदै जाने राशिलाई संकेत छ। ठाउँ ठाउँबाट तपाईँलाई प्रशंसाहरू आउन सक्छन्, पदवृद्धिको सम्भावना धेरै राम्रो देख्न सकिन्छ। यतिखेर हेर्दा अलिकति शनिको प्रभाव कम हुँदा मन भने सन्तान पक्ष नै रहनेछ भने अलिकति सन्तानको स्वास्थ्यमा पनि केही समस्याहरू रहन सक्ने यो वृश्चिक राशिलाई भएकाले आमदामी मात्रै नभएर खर्चमा पनि वृद्धि रहन सक्ने सम्भावना वृश्चिक राशिलाई संकेत छ। मनमा तपाईँले शिवको उपासना गर्नु शुभ हुन्छ। धनुराशि हुनेको लागि पराक्रमिक योग छ। आजको दिन हनुमानजीको कृपा तपाईँलाई मिलिरहेको अवस्थाहरू छ। काममा एकदम रूकावट नभइकन अगाडि बढ्नेछ भने तपाईँको लागि आजको दिन सुखद बन्न सक्छ। पारिवारिक रमझममा दिन व्यतीत कुनै पनि तीर्थहरूको भ्रमणमा तपाईँको दिन व्यतीत हुँदा मन प्रसन्न रहने योग छ। मकर राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने हल्का योगहरू देखिएका छन्। मान सम्मानमा वृद्धि रहनेछ। आर्थिक तकेका कामहरूबाट तपाईँको लागि शुभ छ। मान सम्मानमा पनि वृद्धि आजको राशिहरूमा संकेत मकर राशिलाई देख्न सकिन्छ। कुम्भ राशिको लागि 7:30 शनि यतिखेर लग्नमा चन्द्रमा दुईटै ग्रहहरू मिस्कट हुँदा तपाईँको लागि राम्रै रहन सक्ने खालको योगहरू छन्। मान सम्मानमा वृद्धि रहन सक्छ। आजको दिनमा उन्नति र प्रगतिको लागि कुम्भ राशिको पनि दिन शुभ छ। धनस्थानमा शनि भएकाले मावली पक्षबाट धन आकस्मिक लाभ सम्भावना छ। आजको दिनमा तपाईँको लागि अलिकति मन चुलबुले र चञ्चले हुन्छ। 12 चन्द्रमा भएकाले अनावश्यक कुराहरूमा तर्क वितर्कमा मन व्यतीत रहन सक्छ। आमदामीको स्रोत पनि धेरै वृद्धि रहने खालका योगहरू कमी नै देखिएको छ। आजको दिनमा भगवानको नाम संकीर्तन गर्दै अगाडि बढ्नु तपाईँको लागि राम्रो हुन्छ भने स्वास्थ्यमा चाहिँ सुधार देख्न सकिनेछ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
2: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने लिने काम गरिरहेको छु। हामीलाई तपाईँहरूले धेरैभन्दा धेरै कुराहरूको जानकारी र हामीसँग भएका विभिन्न जानकारीहरू तपाईँलाई दिने प्रयास गरिरहेका छौं। पक्कै पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, मलाई थाहा छ। कार्यक्रम सुन्दै गर्दा तपाईँलाई कहिलेकाहीँ लाग्न सक्छ ज्योतिष शास्त्र अथवा खगोल शास्त्र वैज्ञानिक शास्त्रहरू अलिकति ढिलो भएको हो कि आजभोलिको जमानामा अलिकति त्यसलाई केही पहिले भनिदिएको भए भन्ने खालका कुराहरू धेरै हामीले सुन्न पाइन्छन्। मलाई हिजो पनि धेरैवटा फोन आएर कि तपाईँलाई देख्नुहुन्न गुरु, यस्तो भयावह समय भन्नुभएको छ। अनि मैले भन्ने गर्छु त्यस्तो व्यक्तिहरूलाई, भयावह अवस्था हामीले देख्नु पर्दैन थियो। जो घरमा बसिरहनु भएको थियो, जो बजारमा बसिरहनु भएको थियो, त्यही व्यक्तिलाई थाहा थियो कि त्यही ठाउँमा दुई चार महिना अगाडि बाढी आएर त्यही ठाउँमा क्षतविक्षत गरेको थियो, यो समय अलिकति खराबी छ, यो बेला गंगाजीहरूलाई पनि अपमानित भएर असह्य भएको बेला, कुनै पनि नदीहरूलाई हामीले पूजा गर्न छोडिसकेको बेला, अनि असह्य भएको नदी आफ्नो मार्ग खोज्दै आउनु एउटा सामान्य कुरा पनि रह्यो। तथापि अलिकति कलियुगमा हिजो अस्ति मैले कता कता हाम्रो साथीभाइले भनेका सुनेको थिएँ, कलियुगमा 5000 वर्ष कटिसकेपछि नदीहरू आफ्नो सतहमा नरहेर क्षतविक्षत गर्छन् अथवा जुन नदीहरू मातृ स्वरूपा हुन्छन् अथवा पुत्रलाई स्नेह दिने जुन एक प्रकारको आमा हुन्छन् त्यस प्रकारको आमा नभएर अलिकति उग्र रूप लिन्छन् भनेर कथा कथा भविष्य पुराणतिर पनि लेखेका श्लोकहरू हाम्रा साथीहरूले ग्रुपमा हाल्नुभएको देखेका थिए मैले। हो, अब यो किन यो भइरहेको छ भने आमाले पनि कति सहने, आमालाई छोराले अपमान गर्दा गर्दा गर्दा गर्दा त आमाले एक दिन त छोरालाई जसुकी गर जसुकी जा भन्न मन एकदम कठोर पारेर छोड्नु पर्दा विकल्प केही रहँदैन। हामी जय गंगा माता भनेर पूजा गर्ने, धूपबत्ती बाल्ने, गंगामा गएर स्नान गर्दा सामान लाउन हुँदैन, त्यहाँ गएर वस्त्रहरू धुन हुँदैन, गंगामा अशुद्ध हुन्छ भन्ने हामी यो अनुयायी छौं जुन सनातनीको। हामी त्यसरी हिँड्दै गर्दा तिनै खोलाहरूमा, अरू त हामी त्यसलाई त्यहाँ एउटा साबुन लगाएर स्याम्पू लगाएर गंगामा स्नान गर्न हुँदैन भन्ने व्यक्तिले त्यही गंगामा दिशा र पिसाबको ढल बगाइदिइसकेपछि त्यसको पनि पाप हुन सक्छ। अनि हामी अलिकति मिचाहा प्रविधिमा छौं क्या, ओल्लो घरको छिमेकीले पल्लो घरको छिमेकीलाई राम राम राम त डिलमा यति झगडा पर्छ साँझमा, तपाईँको दिनै पर्छ नि होइन, उसले यति मिचो मेरो भने छ, उसले मेरो यति थिचो भने छ, आली काट्दा पनि है अलि गम्मा आफन्तरी काट्दामा एक भित्ता पनि बढ्थ्यो भन्ने हुन्छ। मेरो बाबै बिघामा रोपेर पुगेन भित्तामा के हुन्छ है, मान्छेको सोच हो क्या, एकदम निर्दयी सोच छ हाम्रो, त्यो सोचको पनि पराकाष्ठा हुन सक्छ। त्यही भएर हामी यो विपद घड़ीमा सबैले शान्त भएर सबैले आफआफ्नो ठाउँबाट हिजो अस्तिका दिनमा राज्य कोषमा धेरै अर्थ संकलन भइरहेको छ, त्यो धेरै पनि होइन थोरै हो, तथापि त्यसले धेरै कुरामा सहज भइरहेको छ। हामीले पनि सकेको सहयोग तपाईँ हामीले गरौं अनि राज्यलाई कसरी हुन्छ संयमित बनाउने काम गरौं र हामी पहिले संयमित हुनैपर्छ। मैले अस्ति पनि भने खोलाको तीरमा गएर खोलालाई हेप्न थालियो भने अलिकति खोलाले पनि कुनै दिन उग्र रूप लिइनिहाल्छ। किन यो लिन्छ भने शास्त्रको नियमै त्यही छ त होइन, नदी नाम शास्त्र पाणी नाम नदी नाम सिंह नाम तथा विश्वासो नैव कर्तव्य त्रिसुराज कुलेश छ। नदी नाम शास्त्र पाणी नाम, शस्त्र पाणी भनेको हातमा हतियार दिएका, नखी नाम नङ लामलामा भएका, सिंह नाम तिखा तिखा के भन्छ सिंह भएका देह व्यापार गर्ने स्त्री अथवा राजनीतिक कर्मीहरूले गरेका वाचाहरू कहिलेकाहीँ विश्वास नगर्नु भनेर शास्त्रमा लेखिएको छ। त्यसो भएको हुँदा हामीले नदीलाई हेपेर नदीको छेउमा गएर सकभर नबसौं, बसेका पनि बिस्तारै बिस्तारै हटौं। हामीलाई धेरै ठाउँबाट खबर आइरहेको छ, म थिएँ धेरै ठाउँमा जाँदाखेरि हरेक हाम्रो देशमा बस्तीहरू छन्, प्राय जसो खोलाको किनारमा छन्। दार्चुला पनि खोलाको किनारमा छ, खलङ्गा महाकालीको छेउमा है, अलिकति ओह्रा आइसकेपछि अछाम जिल्ला पनि साँफे बगर पनि त्यस्तै छ, अनि यस्तै यस्तै ठाउँहरूमा हामी उदयपुर जिल्लामा पनि यतिखेर गाईघाट पनि खोलाको तिरमा छन्। प्रायः जसो हाम्रो बाटाहरू पनि खोलाको तिरैतिर हुन्छ, यो त्रिशुलीको बाटो महाकालीको बाटो खोलै खोला, हरेक ठाउँमा खोलै खोलाको हामी यात्रा गर्छौँ। हामी अलिक एकदम नदीहरूलाई पूजयमान गराएर संयमित बनाएर हामी अगाडि बढ्यौँ भने धेरै कुरामा राम्रो हुन्छ। यति भने कोही जिज्ञासु अब लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु, राधे राधे, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ प्रभु यतिखेर? कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले तपाईँ?
1: अहिले म आफ्नै बारेमा हेर्न चाहन्छु गुरु।
0: कति सालमा जन्मिनु भयो?
1: 2069 साल जेठ महिनाको 19 गते बुधबार बिहान 9:30
0: तपाईँलाई कसले भनेको यो जन्ममिति?
1: मम्मीले भन्नुभयो।
0: मम्मीले पुरै उल्टो भनिदिनु भयो त, मिलेन। 69 सालको जेठको 19 गते बुधबार पर्दैन है? अहिले छुट्टी होला। राधे राधे।
1: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं र हामी प्रत्यक्ष तपाईँसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामीसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। हे भगवान्, जय श्री कृष्ण। कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर यतिखेर?
2: म बैतडीबाट कलकुट, अस्ति अलि कुरा भइरहेको थियो, बिचमा फोन काटियो।
0: कोइलाली जिल्लाबाट?
2: बैतडीबाट हजुर।
0: बैतडीबाट कल्पना साउथ
2: हजुर।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ कल्पनाजी यतिखेर तपाईँ?
2: लिपुलेख।
0: लिपुलेख एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा कसको बारेमा भन्न चाहनुहुन्छ तपाईँ?
2: छोराको बारेमा गुरु।
0: छोराको साल महिना गते समय भन्दिनु त?
2: 2068 असोज महिनाको 27 गते शुक्रबार बिहान 11 बजे बैतडी जिल्लामा नै हो गुरु।
0: बिहानको 11 बजे बैतडी जिल्लामा? आफ्नै छोरा हो ठ्याक्कै?
2: हजुर, मेरै छोरा।
0: यहाँबाट हेर्दाखेरि तपाईँको छोराको नाम लेबाट लेखनाथ नाम आउँछ, के नाम हेर्ने गर्नु भएको छोराको?
2: त्यही छ गुरु।
0: के हो नाम भनौँ न, नाम चाहिँ भनौँ न, त्यही हो न भनौँ न, नाम चाहिँ भन्नु त के रहेछ?
2: गुरुले के भन्नुभएको थियो कि हाम्रो गुरुले ललित कसो कसो हुन्छ भनेको थियो गुरु।
0: अनि लेख र ललित तसै हुने हो त, एकै हुने हो त? यो
2: मेष राशि भन्नुभयो।
0: राशि त, राशि त तम्रो हो, रातको 11 बजे पनि त मेष राशि हुने हो, अब एकै हुने हो त? ललित नाम नै रहने हो त। 68 साल असोज 27 गते शुक्रबार भन्दा छन्, 11 बजी बिहानको भनेको दिनको 11 बजे तम्रो चेलाको नाम लेखनाथ रहने हो, मेष राशि शुद्ध छ। लग्नमा राहु भन्ने ग्रह परेका छन्, असाध्य एकरो हुनेवाला छ, असाध्य घमण्डी हुनेवाला छ। तपाईँ कस्तो छ? अब यो तपाईँको छोरालाई मंगलबार उपास्नु पर्ने हो, गणेश भगवानको र हनुमानजीको पूजा गर्नु पर्दो छ, अनि अलिकति एकरो छन् यसलाई चाहिँ लग्नमा राहु छन्, दाँतमा पनि समस्या हुने हो, नाका पनि समस्या हुने हो, सास फेर्नेलाई पनि अलिकति समस्या हुने हो, भनेको फोक्सोमा पनि केही समस्या मिल्ने हो, के भयो अहिले केही थाहा छ कि नै?
2: गुरु दाँत बिग्रिसकेका छ, नाकमा समस्या भइसकेका छ,
0: फोक्सोमा एकदम कहिलेका राति घुर्ने अथवा राति एकदम आत्तिने होइन अयै भएको जस्तो हुने त्यस्तो केही छ कि छैन? उहाँको पनि फोन डिस्कनेक्ट भयो, किन यस्तो हुँदैछ? उहाँको हेर्दै थिएँ म, उहाँको फोन डिस्कनेक्ट भएको छ, उहाँले एकदम ख्याल गर्नुपर्ने अवस्था छ, ग्रहहरू बिग्रिएका छन्। यस्तो अवस्थामा तपाईँहरूले एकदम ग्रह बिग्रिएको मान्छेहरूले चाहिँ रेडियोमा फोन लागेन अथवा रेडियोमा फोन डिस्कनेक्ट भन्ने बित्तिकै दिउँसो पनि फोन गर्न सक्नुहुन्छ, अथवा तपाईँलाई छिट्टै गरेर शान्ति गराउनु होला, भोलि शान्ति गराउन ढिलो भयो भने अन्य समस्याहरू झन् थपिने र जटिल स्वास्थ्य बन्ने खालको समस्या हुने भएकाले सावधानीको लागि अनुरोध गर्छु। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
3: राधे राधे गुरु। राधे राधे,
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? देखेर
3: म बैतडीदेखि मानसिंह आइरी हजुर।
0: मानसिंहजी
3: हजुर गुरु,
0: कहाँ हुनुहुन्छ अहिले?
3: अहिले घरमै गुरु।
0: कुन जिल्लामा?
3: म बैतडी जिल्लामा गुरु।
0: बैतडीको कुन गाउँमा?
3: दोबडा केदार गुरु।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: रेडियो यहाँ दुई तिन लाग्छन् गुरु, दार्चुलाको एक रिपुल एक लाग्छ, दार्चुला एफएम लाग्छ, बैतडीको बैतडी एफएम लाग्छ गुरु।
0: तीन एफएमबाट सुन्दै हुनुहुन्छ कार्यक्रम?
3: अहिले दार्चुला एफएमबाट गुरु।
0: अहिले चाहिँ दार्चुला मेगा हर्ज के अरे 90 मेगा हर्ज होइन
3: 90 मेगा हर्ज गुरु।
0: हिजो पनि आएको 90 मेगा हर्जमा?
3: हिजो बैतडी एफएमबाट सुने गुरु, त्यो बीच बीचमा कट भयो, अझ लाग्ने अझ कट हुने त्यस्तै थियो हिजो त।
0: अनि अहिले कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: अहिले छोराको बारेमा गुरु।
0: साल महिना गते समय भनिदिनु त।
3: 2069 साल।
0: आहा, 69 साल।
3: फागुन महिनाको 28 गते।
0: फागुन महिनाको 28 गते
3: सोमबार बिहान 8:55 गुरु।
0: कुन जिल्लामा भयो जन्म चाहिँ छोराको?
3: बैतडी जिल्लामा गुरु।
0: बैतडी जिल्लामा। राशिको नाम चाहिँ सुभाष कुम्भ राशि हेर्नुहुन्छ के छ?
3: सुभाषै नाम छ सर, कुम्भ राशि छ गुरु।
0: औँसीको दिनमा जन्माउनु भएको छ, औँसीको शान्ति किन नगर्नु भएको?
3: त्यो त कसैले भनिएन गुरु, यहाँ गुरुजीहरूले कसैले के गर्नुपर्छ भने आएको छैन गुरु।
0: 69 सालको फाल्गुनको 28 गते औँसी परेको छ, यो औँसीको शान्ति गराउनु। अनि यतिखेर कुम्भ राशिलाई 7.5 शनि पनि छ, पढाइमा एकदमै धेरै कमजोरी हुन्छ होइन?
3: हजुर हजुर।
0: 14-15 वर्षको उमेरमा अहिले उल्का भन्ने कुरा चलेको छ, यो उल्काको शान्तिहरू बेलैमा गराउनु होला। अनि रिसालो छ, बाह्रौं माङ्गलिक परेरै छ, टाउकोमा खट छ, कतै काटेको छ हो, लडेको कि कसैले ढुङ्गाले हानेको? त्यही त, देखिने घाउ छ। राहु सप्तम स्थानमा छ, पढाइमा एकदमै धेरै कमजोरी हुन्छ बच्चा होइन?
3: एकदम गुरु, एकदम कमजोरी।
0: यो तपाईँले कति वर्ष भयो ग्रह शान्ति नगर्नु भएको?
3: यसको ग्रह शान्ति त केही गरेका छैन गुरु, यसको दिन बार हल्या
0: यस्तो ग्रह बिग्रिया छ। अब बाबुले ठिकै भन्छन्, ठिकै छ भने ठिकै छ, तर शान्ति चाहिँ गर्नु है, उल्काको शान्ति गर्नु, एउटा कवचहरू धारण गराउनु, नवग्रहको शान्तिहरू गर्ने, रुद्री पाठ गर्ने, चण्डी पाठ गर्ने। रुद्री पाठ र चण्डी पाठ बिना ग्रह शान्ति नगर्नु के, जप मात्रै गरेर हुँदैन
3: गुरु।
0: बुझ्नुभयो कि भएन?
3: हजुर गुरु, हो गुरु।
0: यो ग्रह शान्तिको अङ्गमा पर्छन् रुद्री, चण्डी पाठ, अझ शान्तिको पाठ गर्नु होइन? अनि धेरै कुरामा राम्रो हुन्छ, के गर्ने अब गर्नुहुन्न अब भन्दाखेरि पनि तपाईँकोतिर अब ब्राह्मणले गरिदिनु हुन्न, एकजना ब्राह्मण आएर सबै काम सकिदिन्छु दुई घण्टामा भन्नुहुँदै हिजो कहाँको मान्छेले भन्नु भएको थियो? ए हिजो अछामबाट भनाएको थियो, दुई घण्टामा राहुको शान्ति हो कि शनिको शान्ति गरेर दुई घण्टा, मलाई त एकदम हतार छ भने बाहुन त भागिहाल्नु गरे गुटुङटुङ। त्यस्तो भएपछि अप्ठ्यारो हुन्छ ग्रह शान्तिहरू गर्ने, कवचहरू धारण गर्ने। यो तपाईँको छोराको लागि पाँचजना ब्राह्मण राखेर मजाले शान्ति गराउनु है। धेरै कुरामा राम्रो हुन्छ है त
3: हजुर गुरु। अरू अरू पढाइ लेखामा पछि ठिक हुन्छ कस्तो छ गुरु?
0: अब तपाईँले शान्ति गर्नुभयो भने ठिक हुन्छ भने शान्ति गर्नु भएन भने कसरी ठिक हुन्छ भन्नु त
3: हजुर गुरु?
0: है
3: हजुर, आमा बुवासितको सम्बन्ध कस्तो छ?
0: आमा बुवासँग ठिक छ,
3: तर शुभङ्ग शुभरङ कस्तो छ गुरु यसको?
0: अब यो सबैभन्दा राम्रो तपाईँको यो छोराको लागि नौ अङ्क राम्रो हुन्छ, कालो रङ राम्रो हुन्छ, दक्षिण पश्चिम दिशा राम्रो हुन्छ, भाग्यमानी छन् तर अलिकति ग्रहहरू बिग्रेका छन् भनिहाल्ने। अब मेन कुरो पढ्ने बेलामा पढाइने छैन अनि के भनिन्छ भनौँ न, स्वास्थ्यमा भोलि समस्या आउँछ, अझ धेरै जटिल समस्या नआओस् भन्नको लागि कवचहरू धारण गर्ने हो, ग्रह शान्तिहरू गर्ने हो, आफूले मेहनत त गर्नै पर्यो तर पनि मेहनत गर्दा गर्दै पनि असफल हुने मान्छेलाई चाहिँ शान्ति गराउनु पर्छ। अहिले कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले छुट्टिन्छु, राधे राधे।
3: हजुर गुरु, राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु तपाईँ भन्न सक्नुहुन्छ? म भने एकैछिन छोटो विश्राम लिन्छु, विश्राम पछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 648 98 142 73 6001।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेका तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँ सँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयास गरिरहेको छु। हामी हरेक दिन आफ्नो र आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरूको लागि हामी तपाईँको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा प्रत्यक्ष रूपमा जोडिनको लागि तपाईँ आउन पनि सक्नुहुनेछ र हामीसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष विशेष चर्चा अनि परिचर्चाहरू गर्ने प्रयासमा छौं। कोही जिज्ञासु हुनुहुन्छ, पहिले उहाँको मनमा भएका क्लेशहरूलाई समस्याको समाधान गरौं। हजुर राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ हजुर? दार्चुला जिल्लाबाट। हजुरको नाम के भन्नुभयो? कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर तपाईँ? अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? छोराको साल महिना गते समय भनिदिनु त। साठी साल कुन महिना भन्नुभयो? कार्तिक महिना
1: नौ गते
0: दस बजेर कति मिनट भन्नुभयो?
1: तीस
0: मिनट रात। तम्रो चेला हो कि तमी हो? यो
1: चेला हो।
0: तम्रो चेला जन्म भयो कुन जिल्लामा भयो? तम्रो चेलाको
1: दार्चुला।
0: अब तम्रो चेलाको जन्मबारे के परेको? जन्मबार भन्नुपर्ने हो त, संसारबार हो, आइतबार हो। साठी साल कार्तिक महिना 9 गते रात 10:30 जन्म भएको तम्रो चेलाको नाम तुलसी नाम आउने हो, तुला राशि हुँदछ। लग्नमा शनि छ, विदेश गएर सम्पत्ति टन्न कमाउने खालको यो छोराको चिन्हमा देखियो। तर अहिले के छ भने शनि ग्रह चलिरहेको छ, शनिको शान्ति गर्नु, पूजा पाठ गर्नु, विद्यामा असाध्यै धेरै कमजोरी भयो। पढाइ भएन छोराको? कति पढ्नु भयो? विदेशै गएर कमाउने हो। अब शनिले हो नि त रोगेको, शनिको शान्ति गर्नुपर्ने हो। अनि सूर्य ग्रहण युग छ, चन्द्रग्रहण युग छ, यसो महामृत्युञ्जय जय गर्नु, कम्तीमा 500 ब्राह्मण र बोलाएर राम्रोसँग शान्ति गराउनु, 30 वर्ष 8 महिना 23 दिनसम्म शनि छ, शनिको अधीन छ, यसलाई अधीनको शान्ति गराइरहेका काम भन्ने हो। विदेश गइकन निकै पैसा कमाइकन तपाईँलाई खुसीमा राख्ने हो। तर अहिले शनिको अधीन छन् अनि सूर्य ग्रहण युग चन्द्र ग्रहण युग पनि यसलाई पनि अधीन नै भन्दा छन्। ए दुईको वामन गुरुबाहरू बोलाएर शान्ति गरेपछि निको होला। 5 जना वामन बोलाएर ग्रह शान्ति गराएपछि तपाईँ चेलाको कोरिया भाषा सफल भइकन कोरियामा गइकन पैसा झिक्कै कमाउने हो। शनिबार व्रत राख्नु नै पर्ने हो त, रविबार आइतबारको दिन चोखो खानु पर्ने हो, अनि पुण्यौको दिनमा चोखो खानु पर्ने हो। पैसा झिक्कै कमाउने हो, अलिकति पढाइमा कमजोरी भए पनि अहिले शनिको महामृत्युञ्जयको जपहरू गराएपछि तम्रो चेलाको भविष्य सुन्दर छ। अहिले छुट्टिन्छु राधे राधे। अरू सबै निकै छ त, पहिले चेलाको ग्रह शान्ति गराउनु पर्ने हो त। अब अधीन छ, अधीनको शान्ति गराएपछि अरू फेरि हेरौँला। राधे राधे भन अब। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो दार्चुला जिल्लाबाट हामीसँग कुराकानी गर्दा छिन्। उनीका चेलाको चिना हेरीबाटी उनको बारेमा पनि हामीले बताइदिया हौ मैले। अब तम्रो पाली पर्ने हो त तम पनि फोन गर्नुपर्ने हो, तमीलाई पनि फोन गर्न मन लागेको छ भने आफ्नो चेलाचेलीको आफ्नो घर परिवारको कोहीको पनि हराउन चाहन्छ भने दुई नम्बर तमरे टिपिकन फोन गर 9845 97 658 र 9812-73-601 मा यी दुई नम्बर तम्रो लागि खुल्ला गरेका छौ। तमीले फोन गरे बाटी तम्रो चिना पात हेरिकन तम्रो साल महिना गते समय बाटी हेरिकन हामी यहाँबाट ज्योतिष सम्बन्धीका अधीन भएका ग्रहको बारेमा उपाय पनि बताइदिने हो। तमीले फोन गरे यतिखेर कोही एक आया हुन् को छन् उनीलाई हामी स्वागत गर्नुपर्ने हो। स्वागत गर्दछु। राधे राधे हजुर। राधे श्याम कहाँ बाटी को बोल्दा रे अहिला? बझाङ बुङ्गल बाटी कोन बोल्दा रे? तम्रो नाम भन्नु पर्ने हो। महाराजी कुन रेडियो बाटी कार्यक्रम सुन्दा छ दैनिक? साइफा लेफिन बाटी आज मात्रै सुने हो कि दैनिक सुन्दा छ कार्यक्रम? कोही को हेराउने हो अहिले? तम्रो चेलाको हेर्ने हो क्या?
1: हजुर मेरो छोराको बारेमा।
0: साल भन्नु पर्ने हो तम्रो चेलाको?
1: 2065 साल पुष महिना 4 गते शुक्रबार दिनको 3:59
0: 3:59 जिल्ला
1: बझाङ
0: जिल्ला। तम्रो चिलाको यहाँबाट हेर्दाखेरि शुक्रबारको दिन जन्म, उत्तर फाल्गुनी नक्षत्रको दोस्रो पावबाट टोप कुमार नाम जोड्ने हो, कन्या राशि हुँदैछ। चिना असाध्यै राम्रो छ, असाध्यै भाग्यमानीको जन्म भएको छ। अलिकति कालसर्प युगको परे रहेछ। कालसर्प युगको शान्ति गरेबाटै निको होला। कालसर्पलाई अधीन भन्दा छन्, कालसर्पको अधीन शान्ति गरेबाटै निको हुन्छ। गुरूजनहरूले पनि जस्तै कालसर्पको शान्ति गरेर ठिक भइहाल्छ। अनि सातो माङ्गलिक वैवाहिक जीवनमा चाहिँ 2-3 विवाह हुनेवाला चिनाको ग्रहहरू देखिन्छ है। एक विवाहले नहुने हो यसलाई। एकको लागि अब आँखासँग विवाह गरेबाटै निको भइजाला। अब अहिले त अलिकति पढाइमा पनि कमजोरी हुने खालको योग छ, किनकि कालसर्प युग परेको छ। कालसर्प युगको शान्तिहरू गर्ने, कालसर्प युगको पूजापाठहरू गर्ने कामहरू गरिसकेपछि धेरै कुरामा शुभ हुन्छ है। त पञ्चमीको दिनमा गर्नुपर्छ, पूरा रूपमा विधिवत रूपमा गर्नुपर्छ, धेरै कुरामा राम्रो हुन्छ है। घरको वास्तुको लागि ठिक छन्। कालसर्पको शान्ति गरेबाट सबै ठिक कुरा ठिक भइहाल्छ है। आतिनु पर्दैन है। त अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ। हामी धेरैभन्दा धेरै भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौ। भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै तपाईँलाई जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौ। 9843-97-658 र 9812-73-601 तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। फोन आजभोलि एकदमै कमी आउन थालेको छ, हामीलाई दिउँसो पनि फोन आउँदैन, त्यही भएर हामीले भन्ने गर्छौं दुईटा नम्बरमा तपाईँ हामीलाई फोन गर्नुभयो भने धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहन्छौ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे श्याम हजुर। ए प्रभु राधे राधे।
2: हेलो
0: राधे राधे हजुर।
2: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: हजुर?
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
2: बझाङदेखि हजुर।
0: बझाङबाट हजुरको शुभ नाम?
2: हजुर
0: हजुरको शुभ नाम के परेको?
2: राधे राधे हजुर। राधे राधे।
0: उहाँसँग हाम्रो कुराकानी भने राम्रो हुन सकेन। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते अनि समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। 9843-97-658 र 9812-73-601 सिधा रूपमा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। यतिखेर मैले अहिले पनि भने फोन बिल्कुलै छैन, फोन प्रयास गर्नेहरूले फोन लागिरहेको छ, कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे हजुर।
3: हजुर राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: हजुर म धनकुटाबाट मनिषा राई।
0: धनकुटाबाट के राई भन्नुभयो? कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले? लालीगुना सेफएम घरमा बजिरहन्छ? मोबाइलबाट सुन्नुहुन्छ है? घरमा ठुलो रेडियो छ, चार्जर वाला रेडियोबाट भनेपछि अरूले पनि सुन्नुहुन्छ गाउँमा? ल भन्नु त, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: हजुर मेरो छोराको बारेमा हेर्नु पर्ने गुरु।
0: छोराको साल महिना गते समय भनिदिनु त।
3: 2080 साल
0: होइन,
3: सोमबारको दिन बेलुकी 11:45 भएको, रातिको
0: 11:45 कुन जिल्लामा?
3: धरम घोपामा भएको गुरु।
0: घोपा जिल्ला?
3: हजुर घोपामा।
0: घोपा क्याम्प पनि एउटा जिल्ला हो?
3: हजुर
0: धरान जिल्ला हो। धरान जिल्ला कि गोपा जिल्ला हो? ए सुनसर जिल्ला है, म झन्नै बिर्सेको है फेरि। अन्त तपाईँलाई थाहा हुनु पर्दैन, तपाईँ त्यहीँको मान्छेलाई। सुनसरी जिल्ला पर्छ, सुनसरी जिल्ला है। राशिको नाम अबाट छोरा है, अमृत नाम आउँछ, मेष राशि हुन्छ। चिन्ह बनाउँदाखेरि एकदमै ध्यान दिनु होला है, अमृत नाम आउँछ। अनि अहिले त केही छैन, सामान्य उल्का छ अलिकति, कहिले काहीँ चिसोबाट जोगाउनु पर्छ, सामान्य उल्काले कहिले काहीँ बिरामी पारिदिन्छ। गुरुचन्द्र चन्द्रग्रहण युग षट्पछि शान्ति गरे पनि हुन्छ। एउटा रात एकदमै रुने झस्किने तर्सिने गर्छ यो छोरा, असाध्यै धेरै। तपाईँको घरको उत्तर र पूर्वको साइडमा कहिले काहीँ तर्साउने केही गर्छ गर्दैन पितृले? तपाईँ घरमा अलिकति दुःख दुःख छ, अब तपाईँहरू केही भने मान्नुहुन्न, केही गर्नुहुन्न, धेरै कुरामा दोष परेको घर छ तपाईँको है। तपाईँको घरमा पितृदेखि लिएर प्रेतदेखि लिएर सबै कुराको दोष परेको छ। त्यो घरलाई पनि राम्रोसँग त्यही घरमा कम्तीमा 4-5 जना ब्राह्मण बोलाएर शङ्ख घण्ट बजाएर पुरै राम्रोसँग यज्ञ गर्नुभयो भने राम्रै होला है। अन्यथा ग्रहहरू एकदम बिग्रिएका छन्, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू तपाईँले गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
3: हजुर गुरु, अनि
0: भन्नु न ठिक छ? अब यो सामान्य कुरा बेला बेलामा शान्तिहरू गर्दै जानु राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन है। हजुर हजुर सबै कुरा ठिक छ, आतिर्नु पर्ने त्यस्तो ग्रहहरू छैन, मात्र तपाईँले ग्रहको शान्तिहरू गरेर कवचहरू लगाउँदै अगाडि बढ्नु होला, राम्रै हुन्छ। बेला बेलामा शान्ति गर्ने काम त गर्नु परिहाल्यो है त। हस् राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विशेष विशेष धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग जोडिएर हामी तपाईँको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग रहनेछौ। अनि विशेष गरी तपाईँसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग रहेर तपाईँको बारेमा हामी पक्कै पनि केही कुराको जानकारी दिउँ भनेर हामी उपस्थित भएका छौं। तपाईँसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिँदै गर्दा तपाईँलाई एउटा कुरो भनिहालौं, तपाईँले साल महिना गते समयहरू सही ल्याउनु भएन भने तपाईँको बारेमा अलिकति अप्ठ्यारो स्थिति आइपर्न सक्ने अवस्थाहरू हुन सक्छन्। त्यही भएको कारणले गर्दा तपाईँले हामीलाई आफ्नो र आफन्तहरूको बारेमा जानकारी लिनुभन्दा पहिले कपीमा साल महिना गते समय सबै कुरा लेख्नु भयो भने हामी तपाईँलाई जानकारी पक्कै पनि दिनेछौँ। कोही जिज्ञासा राधे राधे हजुर
3: हजुर गुरु राधे राधे गुरु
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु यतिखेर
3: म कालीकोट जिल्लाबाट जयलक्ष्मी आचार्य
0: जय लक्ष्मी आचार्य कालीकोट कुन गाउँमा हुनुहुन्छ तपाईँले
3: शुभकालिका गाउँपालिका छ
0: कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ त्यहाँ
3: रेडियो नयाँ प्रणाली रेडियो शुभकालिका सुनिन्न गुरु
0: शुभकालिका अहिले छैन अरे के बिग्रिया छ अरे भन्ने खबर आएको थियो है
3: हजुर
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ
3: मेरो आफ्नै गुरु
0: 25 सालमा जन्मिनु भयो
3: 2038 साल
0: कुन महिनामा
3: भदौ महिना 25 गते
0: कति बजे
3: बेलुकाको 5:15 अनि एकादशी उपरान्त द्वादशी बिहिबार पर्ने बार
0: कुन जिल्लामा जन्मिनु भयो कालीकोट जिल्लामा तपाईँको राशिको नाम जित कुमारी मकर राशि हुन्छ द्वादशीको दिनमा जन्म भएको छ है लग्नमा कुम्भ लग्न छ असाध्य एकोरी मान्छे असाध्य घमण्डी मान्छे अलिकति काल सर्पयोग परेको रहेछ सन्तानमा धेरै कुरामा समस्या भयो पारिवारिक अवस्था पनि जिउन निकै गाह्रो पर्छ श्रीमान श्रीमतीमा केही सम्बन्धहरू बिग्रिन सक्ने सम्भावना छ के छ अहिले अवस्था
3: अवस्था ठिकै छ गुरु अनि पहिलो घरबार बिग्रियो
0: ए बिग्रिएको भइगयो त त्यही त बिग्रिने युग छ तपाईँ शान्ति गराउनुहुन्न पूजापाठ गर्नुहुन्न अनि कहाँबाट राम्रो हुन्छ भन्नु त
3: पूजापाठ गर्छु त गुरु हजुरको रेडियो सुन्दा धेरै वर्ष भयो
0: घरमा घरमा कुलक्षेत्रले मात्रै पूजा गरेर भएन बेला बेलामा ग्रह शान्तिहरू गर्नुपर्छ होइन अलिकति ग्रहहरूमा दोषहरू परिरहेका छन् ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्नु है
3: हुन्छ गुरु ऊ हजुरले हजुर कहाँ प्रत्यक्ष भेटी आयौँ अनि काल सर्वको शान्ति गर्नु भन्नुभयो अनि

0: पञ्चमीको दिन गाईको दुध जौती लिएर पूजा गर्न भन्नुभएको थियो हजुरले।
1: हजुर हजुर,
0: मैले गरिरहेको छु गुरु। अनि अहिलेको लागि मेरो क्या स्वास्थ्य अवस्था ठिक छैन,
1: राम्रो छैन अहिले। तपाईँलाई ग्रहहरू बिग्रिएको छन्, ग्रहको शान्तिहरू गर्नु, तपाईँलाई शनि भन्ने ग्रह चलिरहेको छ।
0: म गरम गुरु, अहिले सालको लागि मेरो स्वास्थ्य निकै अवस्था गम्भीर छ त।
1: ग्रह शान्ति गर्नुपर्छ। मैले तपाईँलाई कवचर पनि लाउनु भनेको थिएँ, अनि खेर मंगलबार व्रत बस्नु भनेको थिएँ, पूर्णिमाको दिन व्रत बस्नु भनेको थिएँ, केही गर्नु भएको छैन। व्रतहरू गर्ने, शान्तिहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ। अहिले कार्यक्रमको अन्तिम समयमा छु, आज धेरै कुराकानी
0: गरेको छ त गुरु, कसो गरम उपाय सिकाइदिनु न। मेरो घरमा जुठो पड्या छ भर्खरै, आज चार दिन भयो, मैले के गरम कसो गरम, मैले उपाय सिकाइदिनु न गुरु।
1: चार दिन भयो त, अहिले पो चार दिन भने अरू बेला गर्नु भएको थियो त तपाईँलाई जुन दिन
0: गुरु गरे रुद्धि पाठ चण्डी पाठ गर्यौँ। अनि
1: कतिजना ब्राह्मण ल्याएर गराउनु भयो?
0: चारजना
1: बाबाले काल शरीर शान्ति हुँदैन। अब आज हामी कार्यक्रमको अन्तिम श्रेणीमा छौँ, दिउँसो फोन गर्नु, अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो कालीकोटबाट, हामी कार्यक्रमको आज लगभग अन्तिम भागमा आइसकेका छौँ। नेपालभरबाट कार्यक्रम सुनिरहनु भएको छ, तपाईँ पनि यस्तै अप्ठ्यारोमा हुनुहुन्छ, ग्रह बिग्रेर हैरानीमा हुनुहुन्छ भने दिउँसो फोन गर्न सक्नुहुनेछ। अहिलेको लागि कार्यक्रम ज्योतिष दर्पणको निर्धारित समय सकिसकेको छ। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गमा रहनेछ। तपाईँसम्मको लागि भने अघि दिनुहोस्, तपाईँको दिन आनन्दमय मंगलमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे।

0: सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुन।
1: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही भाद्र 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुन।
4: Radio Tiger Studio Time.
1: यति बेला बिहानको 9 बजेको छ।
5: प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आफन्त खोज्दै प्रहरी र अस्पताल, धाउनेहरूको संख्या बढ्दै सब शनाखतमा समस्या, बाढ़ीमा अलपत्र, धेरै नागरिक अझै उद्धारको पर्खाईमा, रसुवाको टिमुरेमा माटोमुनिबाट 6 वर्षीय बालिकाको उद्धार। भोटेकोशी र त्रिशुलीमा अहिलेलाई बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई। पोखरामा सड़कमा आएको भेलबाड़ीले बगाउँदा आमा छोरीको ज्यान गयो। पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, बैरेनीमा केहीले दो हटाउन बाँकी, थुन्चेमा अलपत्र यात्रुलाई स्थल मार्गबाट उद्धार गर्न शुरू। चीनमा नरहेको बाढ़ी पूर्वानुमान महाशाखा

टिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई, पोखरामा सड़कमा आएको भेलबाड़ीले बगाउँदा आमा छोरीको ज्यान गयो। पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, बैरेनीमा केहीले दोहटाउन बाँकी, थुन्चेमा अलपत्र यात्रुलाई स्थल मार्गबाट उद्धार गर्न शुरू।

अस्पताल बुटवल, भीम अस्पताल भैरहवा र पिपरा अस्पताल कपिलवस्तुमा राखिएको छ। तत्काल शनाखत र हस्तान्तरण गर्न कठिन हुने देखिएपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सबै शवको औंठा छाप र डीएनए नमूना लिन थालिएको छ। ठूलो संख्यामा शव व्यवस्थापनमा समस्या हुने देखिएपछि सरकारले पछि शनाखत गर्न सहज होस् भनेर शवको नमूना लिन थालेको हो। बाढ़ीपछि जलविद्युत आयोजनाको सुरूङ जंगल र भीर पखेरामा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा छन्। परिवार तथा आफन्तहरूले च्याप्रुवेशी, लाङटाङ, चिलिमी तथा त्रिशुली जलविद्युत आयोजनाका सुरूङभित्र आफ्ना मान्छे रहेको भन्दै जानकारी गराइरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सुरूङमा फँसेका नागरिक तथा कामदारलाई उच्च प्राथमिकतामा राखेर उद्धारका काम भइरहेको बताउनु भएको छ। त्यसका लागि आवश्यक विशेष उद्धार उपकरण समेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्रीले उद्धार तथा खोजी कार्यलाई बाढ़ी प्रभावित क्षेत्रको तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको जानकारी दिनुभएको छ। अहिलेसम्म झण्डै 4,500 जनाको उद्धार गरिएको छ। बाढ़ीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिलेसम्म झण्डै 2,000 जना सम्पर्कविहीन छन्। बाढ़ीमा रसुवा र नुवाकोटका स्थानीय बासिन्दा तथा गोसाईकुण्ड घुम्न गएका पर्यटकहरू कति थिए भन्ने पूर्ण विवरण आउन बाँकी छ। बाढ़ीपछि खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको थप संख्या थपिएको छ। 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका सरकारले जनाएको छ। बाढ़ीको आज चौथो दिन हो। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुई टिमुरेमा बाढ़ीका बेला माटोमुनि पुरिएकी 6 वर्षीय बालिकाको सशस्त्र प्रहरीले हिजो शुक्रबार बेलुका उद्धार गरेको छ। भोटेकोशी बाढ़ीमा परेकाहरूको खोजी तथा उद्धारमा खटिएको टोलीले माटोमुनि बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी कार्य शुरू गरी पुरिएको अवस्थामा ती बालिकालाई भेटाएको हो। उद्धारपछि उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट टिमुरेमा ल्याइ न्यानो बनाइराखिएको सशस्त्र प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाउने प्रयास भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बलसहित नेपाल प्रहरी आर्मी सहितको टोली निरन्तर खटिरहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशुली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढ़ीको जोखिम नरहेको जनाएको छ। हिजो शुक्रबार रसुवा प्रहरी कार्यालयले चीनबाट बाढ़ी जोखिम बारेको सूचना आएको जानकारी महाशाखालाई गराएको थियो। त्यसैका आधारमा राति भोटेकोशी र त्रिशुली नदीमा बाढ़ी आउन सक्ने बारे सूचना दिएको महाशाखाका बाढ़ी विज्ञ मनोज पोखरेलले उज्यालोसँगको कुराकानीमा बताउनु भएको छ। सूचनासहित मोबाइलमा एसएमएस पनि प्रभावित क्षेत्रका नागरिकलाई पठाइएको थियो। तर आज बिहानसम्मको अवस्थामा बाढ़ी आएको छैन र तत्काल आउने सम्भावना पनि नरहेको उहाँले बताउनु भएको छ। गएको बुधबार ठूलो बाढ़ी आएको रसुवाको भोटेकोशी नदीमा फेरि पनि ठूलो बाढ़ी जोखिम रहेको भन्दै सरकारी निकायले सचेत भने गराउँदै आएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको थियो। चीन तर्फबाट कुनै आधिकारिक सूचना आउने बित्तिकै त्यसबारे जानकारी गराउने पोखरेलले बताउनुभयो। यसअघि बुधबारको भोटेकोशी बाढ़ीबाट प्रभावित बासिन्दालाई चनाको हुन र सजग भइरहन बाढ़ी पूर्वानुमान महाशाखा सल्लाह छ। बाढ़ी बारेको अध्यावधिक सूचना हेर्न र आवश्यक परेमा 1155 नम्बरमा सम्पर्क गर्न सकिन्छ। यसैबीच नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनिया दूतावासले आग्रह गरेको छ। हिजो विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकोले थप जोखिम बढ़ेको जनाएको हो। दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्व तयारी थाल्न अपील गरेको छ। साथै भ्रामक सूचनाका पछि नलागि आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ। पोखराको मुख्य बजार क्षेत्रमा हिजो बेलुका परेको ठूलो वर्षापछि सड़कमा आएको भेलबाड़ीले बगाउँदा आमा छोरीको ज्यान गएको छ। पोखरा महानगरपालिका 17 जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा 30 ढुङ्गेपाटन बस्ने 26 वर्षीय सुषमा दाहाल र उहाँकी 2 वर्षीय छोरी रानिकाको ज्यान गएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। दुवैजनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा आमाको गएराती र छोरी रानिकाको आज बिहान ज्यान गएको हो। श्रीमान कमल दाहालले स्कूटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वी चोकतर्फ जाँदै हुनुहुन्थ्यो। तर ठूलो पानी परेपछि स्कूटर रोकेको अवस्थामा छोरीलाई भेलले बगाएर सड़कको नालीमा पुर्याएको थियो। छोरीलाई बचाउने प्रयासमा आमा सुषमा पनि नालीमा पुग्नु भएको थियो। त्यसपछि आमा छोरी दुवैलाई भेलले बगाएर बिरौटासम्म पुर्याएको थियो। स्थानीय बासिन्दा र प्रहरीले आमा छोरीलाई बिरौटा नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पतालमा पुर्याएका थिए।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेनभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसा माछ शक्ति, पैसा माछ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। बाढ़ी लगत्तै अवरूद्ध पृथ्वी राजमार्गमा एकतर्फी गाड़ी चल्न थालेका छन्। भोटेको र त्रिशुली नदीमा बुधबार आएको बाढ़ीले धादिङको बैरेनीबाट गलौदीसम्म काठमाडौँ मुगलिन सड़कमा लेदो थुपारेको थियो। धादिङको बैरेनी र गजुरी क्षेत्रमा थुप्रिएको लेदो पन्छाएपछि हिजो बेलुकादेखि नै सड़क एकतर्फी खुलेको हो। अब बैरेनीमा मात्रै केही लेदो हटाउन बाँकी छ। सड़क खुलेसँगै राजमार्गमा अल्पत्र गाड़ीलाई गन्तव्यमा पठाइएको छ। अहिले तत्काललाई एम्बुलेन्स सुरक्षाकर्मी सहितका आकस्मिक गाड़ीलाई मात्र चल्न दिइएको छ। दिउँसोपछि सार्वजनिक गाड़ी सञ्चालन गर्न दिने गरी तयारी भइरहेको गजुरी प्रहरीले जनाएको छ। त्यस्तै रसुवामा पनि वैकल्पिक सड़क मार्गबाट सड़क सञ्जालमा जोड़िएको छ। काठमाडौँको टोखा छहरे गड़खा पुल आप्र नर्जा लचाङ सरमथली पाटी खर्काउँदै बोगटीटार कालिका स्थानबाट धुन्चे सड़क खण्ड सञ्चालन गरिएको हो। त्रिशुलीको बाटो हुँदै रसुवागढ़ी जाने बाटो बाढ़ीले छेदविच्छेद भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो। यस्तै रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण धुन्चेमा अल्पत्र व्यक्तिलाई स्थल मार्गबाट पनि उद्धार गर्न शुरू गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्री पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ ल्याउने व्यवस्था मिलाएको हो। मुख्यमन्त्री किरण थापा मगरका अनुसार धुन्चेमा रोकिएका नागरिकलाई खाना खुवाइसकेपछि उहाँहरूलाई मोटर मार्फत महावीरसम्म पुर्याउने र महावीरबाट झण्डै एक घण्टा पैदल हिँडेपछि चौगटी पुर्याएर त्यहाँबाट फेरि गाड़ी मार्फत काठमाडौँ ल्याउने तयारी छ। उहाँले उद्धारको पर्खाईमा रहेका अल्पत्र यात्रुलाई प्रदेश सरकारले निशुल्क बसको व्यवस्था गरेर काठमाडौँ आइपुग्न सक्ने अवस्था रहेको बताउनुभयो। त्यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारीको क्षेत्रमा अवरूद्ध रहेको मध्य पहाड़ी लोकमार्गलाई मरमत गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ। आज भदौ कृष्ण प्रतिपदा गाई जात्रा पर्व मनाइँदैछ। भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन परम्परागत सांस्कृतिक पर्व गाई जात्रा मनाउने गरिन्छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र पैसा दान गरिन्छ। राजा प्रताप मल्लले पुत्र शोकबाट विवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारको प्रसन्न तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुरूप हास्य व्यङ्ग्यको प्रचलन चलेको मानिन्छ। गाई जात्रा काठमाडौँ उपत्यका सहित बनेपा, धोलीखेल, पनौती, बारबिसे, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगंज, हेटौडा, पोखरा, पाल्पा, गुल्मी, अर्घखाँची लगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेका जिल्ला र शहरमा मनाउने गरिन्छ। यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन्। तर यस वर्ष भोटेकोशी बाढ़ीका कारण त्यस्ता हास्य व्यङ्ग्यका कतिपय कार्यक्रम रोकिएको छ। अब विदेशको खबर। चीनमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको क्षयरोग अर्थात टीबी अनुसन्धान र नवप्रवर्धन सम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना गरिएको छ। यसले विश्वको सबैभन्दा घातक मध्ये एक मानिएको संक्रामक रोग क्षयरोगको नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनिया विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखेको छ। यो केन्द्र बेजिङमा चिनिया रोग नियन्त्रण तथा रोकथाम केन्द्र चाइना सीडीसीमा औपचारिक रूपमा उद्घाटन गरिएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको तेस्रो संस्करणको टप इन टी20 श्रृंखलाको आफ्नो अन्तिम खेलमा नेपाल ए टोलीले आज भिक्टोरिया सीए 11 खेल्दैछ। यो खेल डार्विनको मरारा क्रिकेट मैदानमा दिउँसो 1:15 शुरू हुनेछ। सेमी फाइनल पुग्न नसकेको नेपालको ए टोलीले आज जित निकाल्न सकेमा प्रतियोगितामा सुखद अन्त्य गर्नेछ। नेपाल 4 अंकसहित तालिकाको 7 स्थानमा छ। यसअघि 5 खेल खेलेको नेपालले 3 खेलमा हार तथा 2 खेलमा जित निकालेको हो। चार बन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आफन्त खोज्दै प्रहरी र अस्पताल धाउनेहरूको संख्या बढ्दै सब शनाखतमा समस्या। बाढ़ीमा अलपत्र धेरै नागरिक अझै उद्धारको पर्खाईमा। रसुवाको टिमुरेमा माटोमुनिबाट छ वर्षीय बालिकाको उद्धार। भोटेकोशी र त्रिशुलीमा अहिलेलाई बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई। पोखरामा सड़कमा आएको भेलबाढ़ीले बगाउँदा आमा छोरीको ज्यान गयो। पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, बैरेरीमा केहीले दोहटाउन बाँकी, अलपत्र गाड़ीलाई गन्तव्यतर्फ पठाइयो। चीनमा क्षयरोगको अनुसन्धान केन्द्रित नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना, रोगको महामारी अन्त्य गर्ने प्रयासलाई तीव्र बनाउने। र टप टी20 श्रृंखलामा नेपाल यसले आज भिक्टोरिया सीएसँग खेल्दै।
4: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।
5: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
6: त्यो सँगै सिरक, डचना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
7: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
8: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
9: अशोक साल त ढुक्क नारे बल्ली
10: हा त पोर्सालिक बास सम्झोट आम्भिन्द लक्ती र हटबरा पानी बस्तबेर अस्ति कहाँ र सेक्जाए त सोचो त लट्ठी ठिक्कम घर डान डान पानी बर्से टिकी मन छटपटाए लाग
9: हा त धन्न ब्यालम डिकम से सुरक्षित ठाउँ सरली नारे बल्ली
10: हा हो बदा
11: बर्खक ब्यालमा बहिने ढ्यार जोखिम रहत उहमार बहिया से बचकला पहिलहा सावधानी अपनाई लड्डा खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यार हुलकोर से पानी ढिका के पी स्वच्छता में ख्याल करी
12: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज चाहिँ।

0: ओई सन्जो कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: पाइन मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही भाद्र 13 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
2: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
3: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
4: त्यो सँगै सिरक, दसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
5: ल यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
6: साथै हामी कहाँ स्वदेशी तथा विदेशी स्थान एवं

0: सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ।
1: जसका लागि रेडियो, टिभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
0: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: एकांशी गहना कहाँबाट किने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9843638। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन त सधैँ बाँझै
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला बिहानको 11 बजेको छ।

0: रेडिओ टाइगर 99.2 मेगाहर्ट्ज गर्जनसा सधै बाघसिंह।
1: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
2: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
1: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुटभित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
2: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
1: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
2: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए चुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
1: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
2: गाउँघरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
1: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ।
2: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाव, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
1: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
2: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
1: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
2: दंश भएको अर्थात टोकेको ठाउँलाई वा काट्ने जस्ता गलत उपाय नअपनाउने, झारफुक गर्नतिर समय खेर नफाल्ने।
1: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
0: रेडियो टाइगर स्टूडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपछि बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 2500 जना भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या। त्रिशुली 3A सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ शुरू। सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष कांग्रेसको माग। भोटेपछिमा बाढ़ी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि। घटनाको कारणबारे निष्कर्षमा पुग्न महत्वपूर्ण हुने। अमेरिका र इरानमा वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। युद्धका कारण मध्य पूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई। र नेपालका बाढ़ी पीड़ितका लागि टप N20 श्रृंखला मार्फत सहयोग अभियान। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदी र त्यसभन्दा तल त्रिशुलीमा बाढ़ी आएको चौथो दिन आज पनि खोज तथा उद्धारको काम भइरहेको छ। प्रहरीका अनुसार बाढ़ीका कारण 626 जना भन्दा बढ़ीको शव विभिन्न ठाउँमा फेला परेको छ। अझै 2500 जना भन्दा धेरै मानिस हराइरहेका विवरण छ। यसैबीच बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएका 102 शव मध्ये अहिलेसम्म 6 मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की जानकारी दिनुभयो। शव पहिचानका लागि तस्विर स्क्रीनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाएको छ। धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकेमा कानूनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गर्ने कार्कीले जानकारी दिनुभयो। यस्तै चितवनमा नारायण र त्रिशुली नदीबाट संकलन गरेका 233 शव मध्ये अहिलेसम्म 4 मात्रै पहिचान भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अब डीएनए परीक्षणका लागि नमूना संकलन गरेर शव व्यवस्थापन गर्ने निर्णय गरिसकेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले रसुवा बाढ़ीमा विपत्ता बनेका विदेशी पर्यटक मध्ये अहिलेसम्म 184 जनाको उद्धार भएको जनाएको छ। आज दिउँसो 1:30 जारी गरेको सूचनामा थप 3 पर्यटक सम्पर्कमा रहेका उल्लेख छ। बोर्डको विवरण अनुसार झण्डै 420 जना सम्पर्कविहीन छन्। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ शुरू गरेको छ। सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ड्रिलिङ शुरू गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। गएको बुधबार आएको बाढ़ीका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आजदेखि सुरक्षाकर्मीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छ। त्यस क्षेत्रमा 62 सैनिक सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका 82 जना सुरक्षाकर्मी खटिएका निर्देशनालयले जनाएको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढ़ी प्रभावित रसुवा नुवाकोट र धादिङमा उद्धार तथा राहत बढ़े प्रधानमन्त्री बालेन्द्र शाहलाई नौबुदे माग बुझाउनु भएको छ। केही बाढ़ी प्रभावित क्षेत्र अवलोकन गरेर फर्किएपछि नेता आङदेम्बेले आज प्रधानमन्त्रीसँग छलफल गरेर माग बुझाउनु भएको हो। उहाँले सुरुङ भग्नावशेष वा अन्य ठाउँमा नागरिक फँसेको सम्भावना रहेको भन्दै उनीहरूको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको माग गर्नुभएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिने बारेमा केही नबोलेका प्रधानमन्त्री शाहले मौसम खराब भएको र भौगोलिक कठिनाईका कारण केही ढिला हुन गएको बताउनुभयो। आफूले लिखित रूपमै उद्धार, सड़क पुनसञ्चालन र शव व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको कांग्रेस सांसद आङदेम्बेले बताउनुभयो। क्षतिग्रस्त बनेका कैयौं पुलहरूमध्ये तत्काल कम्तीमा 7 ठाउँमा बेली ब्रिज जडान गर्न उहाँको सुझाव छ। रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न पनि उहाँले सुझाव भएको छ। उद्धार तथा राहतमा पालिकासँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढ़ाउन राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संघ संस्थालाई समेत सहजीकरण गर्न र त्रिशुली लगायत नदी क्षेत्रमा ट्विनको शीघ्र व्यवस्था गर्न आङदेम्बेले माग गर्नु भएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले रसुवा बाढ़ीमा सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिनुभएको छ। रसुवामा आएको बाढ़ीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र श्रमिकहरू फँसेको 4 बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उहाँले तालिम प्राप्त जनशक्तिको खोजी गर्न आग्रह गर्नुभएको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाडौँ मुगलिन

0: गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
1: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-333 4-93-555

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू चीन र नेपाल दुवैतर्फ भुटेपछि नदी हुँदै आएको भीषण बाढ़ीको कारक रहेको हिम पहिरोको भिडियो एकजना पर्यटकको क्यामेरामा कैद भएको पुष्टि भएको छ तिब्बतको केरुङ काउन्टीमा घुम्दै गरेका एक पर्यटकले हिमालका सुन्दर दृश्यहरू खिचिरहेका थिए पछि फुटेज हेर्दा मात्र उनले आफ्नो क्यामेरामा भयानक हिम नदी पहिरो कैद भइसकेको थाहा पाएका हुन् चीनी एकाडेमी अफ साइन्सेसका निर्देशक काङ सिचाङका अनुसार सेटेलाइट नक्सासँग भिडियो भिडाउँदा यो दृश्य ठ्याक्कै त्यही हिम पहिरोकै भएको पुष्टि भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ यही हिम नदी खसेका कारण केरुङ नाका र भोटेकोशी क्षेत्रमा लेदो सहितको भयानक बाढ़ी आएको चिनिया अधिकारी र विज्ञहरूले पुष्टि गरेका छन् यस्तै हिम पहिरो कसरी शुरू भयो भन्ने दृश्य पर्यटकको अर्को टोलीले पनि कैद गरेको पाइएको छ द न्यूयोर्क टाइम्सका अनुसार बुधबार बिहान तिब्बततर्फको साङबुरी हिम शिखर नियाल्न पुगेका पर्यटकले ठूला आवाज सुनेको र त्यसपछि केही मिनटसम्म पहिरोको भीषण गडगडाहटले उपत्यका नै थर्किएको बताएका छन् पहिरो अघि र पछिको उनीहरूको भिडियो तुलनाले हिमनदी र चट्टानको ठूलो भाग उपत्यकामा खसेको दृश्य स्पष्ट रूपमा देखाउँछ धुलोको मुस्लो जस्तै देखिएको र त्यसपछि पनि हिमनदीबाट साना साना बरफका टुक्रा भीरबाट खस्दै गरेको उनीहरूको क्यामेरामा कैद भएको पाइएको छ यी दुई समूहको भिडियोले हाम्रो उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम कति बढ़ेको छ भन्ने स्पष्ट पार्छ अनि नेपालमा विध्वंस मच्चाएको स्रोत पनि थाहा भएको छ विदेशको खबर संयुक्त राष्ट्र संघ महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ युद्धको 6 महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधेको प्रश्नमा गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द चलिरहनु दुःखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो संयुक्त राष्ट्र संघले कतार पाकिस्तान इजिप्ट साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटरेस उनीहरूसँग सधैँ सम्पर्कमा रहेको डुजारिकले बताउनु भएको छ गएको जून 18 अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए तर दुई देशबीच नयाँ तनाव बढ़ेपछि वार्ताको प्रक्रिया पूर्व योजना अनुसार अघि बढ़न सकेको छैन।

0: अब खेल खबर. बुधबार रसुवाको भोटेको छेउमा आएको बाढ़ीबाट प्रभावित बाल बालिकाका लागि अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप इन टी ट्वेन्टी श्रृंखला मार्फत सहयोग अभियान सञ्चालन गरिएको छ. प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले जनाएको छ. अहिले नेपाल र भिक्टोरिया बीचको खेलमा थप सहयोग रकम जुटाउन नेपाली टोलीका खेलाड़ीले हस्ताक्षर गरेका क्रिकेट ब्याटको रियाफल अर्थात गोलापत्ता समेत गरिने नर्दर्न टेरिटोरी क्रिकेट एन्टी स्प्राइकले जनाएको छ. संकलित सम्पूर्ण रकम नेपालका बाल बालिकालाई स्वास्थ्य शिक्षा पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियान प्रदान गर्ने एन्टी स्ट्राइकले जनाएको छ. नेपाल ए राष्ट्रिय पुरूष क्रिकेट टोली अहिले भिक्टोरिया सीए इलेभेनसँग खेलिरहेको छ. पहिले ब्याटिङ गरेको नेपाली टोलीले भिक्टोरिया सीए इलेभेनलाई 143 रनको लक्ष्य दिएको छ. अहिले 4 अंकसहित तालिकाको 7 स्थानमा रहेको नेपाल सेमी फाइनलमा पुग्न वञ्चित भइसकेको छ. चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. भोटेपछि बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 2500 भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या. त्रिशुली 3A सुरुङमा फँसेकाको उद्धारका लागि ड्रिलिङ शुरू. सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष कांग्रेसको माग. भोटेपछिमा बाढ़ी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि. घटनाको कारणबारे निष्कर्षमा पुग्न महत्वपूर्ण हुने. अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान. युद्धका कारण मध्यपूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई. र नेपालका बाढ़ी पीड़ितका लागि टप इन टी ट्वेन्टी श्रृंखला मार्फत सहयोग अभियान.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज. गर्जन छ सधैँ बाघ झैं.
2: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त.
3: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त.
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ. सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा. अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुडिगाउ बर्दिया. प्रोप्राइटर हेमराज आचार्य. सम्पर्क मोबाइल नम्बर 98482974. ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो.
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर.
2: ए रमेश, पर्ख न, कता हिँडेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है. म फेरि नमन सपिङ सेन्टरमा जाइदु.
2: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ. अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
2: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी. सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582.
4: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि.
7: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने.
8: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ. यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
9: ल यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि.
10: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो. सम्पर्क मोबाइल नम्बर 98681006393.

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। घर जान्छ सधैँ, बाँच्छ।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ।
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463।
2: गर्जन छ सधैँ, बाघ छै, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाज्ने
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: होइन दिदी, किन निराश भएर बस्नु भएको?
3: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
2: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी। भुरीगाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
5: नरेश सुनचाँदी पसलको शाखा अब बगनहा बजारमा पनि। प्रोप्राइटर नरेश नार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534304।
6: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
6: ए रमेश, पर्ख न, कता हिँडेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
6: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
7: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
6: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
7: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
10: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
11: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
10: हो र, त्यहाँ सुविधाहरू के के रहेछ त?
11: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
10: अन्कल सेवाहरू,
11: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाजुन।

Thank you.

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
4: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छ।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: खुसीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
6: धेरै धेरै धन्यवाद छ है नानी।
2: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
6: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
2: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
6: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
2: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
6: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 खुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
2: सम्पर्क मोबाइल नम्बर 98 400 46 368।
7: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
8: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
7: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98 482 99 774।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन सँगै बाघ झैं।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सँगै बाजुसँगै।

0: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर सञ्चार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
1: Solutions

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवाली र भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: भुटेकोशी बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै ज्यान गुमाउनेको संख्या 669 जना पुग्यो। 20 शवको मात्रै पहिचान, चितवनमा पहिचान नभएका शव व्यवस्थापन शुरू।
0: सरकारको अनुमतिपछि सुरुङको उद्धारमा भारतीय र चिनिया टोली पनि परिचालन। सुरुङ तथा पावर हाउसको वास्तविक स्थान पहिचान गर्न नै मुस्किल परेकाले उद्धारमा कठिनाई भइरहेको भनाई।
1: उद्धार तथा खोजमा विदेशी सहायता अस्वीकार गरेको कुरामा सत्यता नरहेको परराष्ट्र मन्त्री खनालको भनाई। राहत र उद्धारमा अधिकतम प्रयास भइरहेको प्राधिकरणको भनाई।
0: अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। युद्धका कारण मध्यपूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई।
1: र टप इन्ड T20 श्रृंखलाको अन्तिम खेलमा नेपाल 1 विकेटले पराजित। नेपालका बाढ़ी पीड़ितका लागि श्रृंखला मार्फत सहयोग अभियान।
2: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे BBSC NAH भेटेरिनरी डाक्टर र कृषि तर्फ BSC AD शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: BSC AD तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन।
3: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPIबाट शुरू गरौं। MBL सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशीको बाढ़ीका कारण ज्यान गुमाएका मध्ये अहिलेसम्म 669 जनाको शव फेला परेको छ। यस्तै 2362 जना हराइरहेका विवरण प्राप्त भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक DIG अभिनारायण काफ्रेले जानकारी दिनुभयो। प्रहरीको तथ्याङ्क अनुसार ज्यान गुमाउने 669 जना मध्ये 148 जना महिला, 268 जना पुरूष, 22 जना बालिका र 20 जना बालक रहेका छन्। यसै गरी 211 आंशिक मानव अंगहरू फेला परेका छन्। फेला परेका शवहरू मध्ये 20 पहिचानपछि कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। बेपत्ता हुनेहरूको संख्या 2362 पुगेको छ। यसमध्ये 1863 जना नेपाली नागरिक छन् भने 523 जना विदेशी नागरिक बेपत्ता छन्। उद्धार कार्यको विवरण दिँदै प्रवक्ता काफ्रेले अहिलेसम्म 2301 जनाको सफल उद्धार गरेको जानकारी दिनुभयो। उद्धार गरेका मध्ये 1506 जना पुरूष र 795 जना महिला छन्। विपद प्रभावितका लागि नुवाकोटमा 9 होल्डिङ सेन्टर सञ्चालनमा रहेका र त्यहाँ झण्डै 1000 व्यक्तिले आश्रय लिइरहेका छन्। भरिमा पनि होल्डिङ सेन्टरको व्यवस्था गरेको भए पनि त्यहाँ कोही पनि नरहेका प्रहरले जनाएको छ। खोजी तथा उद्धार कार्यमा तालिम प्राप्त कुकुरहरू समेत प्रयोग गरिएको छ। साथै शव संकलन, पहिचान, कानूनी सहायता तथा मुसुलका लेखनका लागि छुट्टा छुट्टै विज्ञ टोलीहरू कार्यक्षेत्रमा सक्रिय रहेका प्रहरले जनाएको छ।
1: यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा लेदो र दलदलका कारण खोजी कार्य कठिन बन्दै गएको छ भने अस्पतालहरूमा शवको चाप बढेपछि व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। उद्धारका लागि आवश्यक पर्ने विशेष उपकरण, फोरेन्सिक विज्ञ तथा शव सुरक्षित राख्न रेफ्रिजरेटिङ कन्टेनरको अभाव खड्किएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक डीआईजी अभिनारायण काफ्रेले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै बाढ़ीको लेदोमा खोजी कार्य प्रभावित बनाउन विशेष बुट, 10 वायरलेस ट्र्याकिङ डिभाइस र 100 केजीसम्म भार बोक्न सक्ने ट्रान्सपोर्टेशन ड्रोन तत्काल आवश्यक रहेको बताउनु भएको छ। घटनास्थल दलदल युक्त भएकाले सामान्य तरिकाले खोजी र सामग्री ढुवानी गर्न समस्या भएको उहाँले स्पष्ट पार्नुभयो।
0: विपदको मौका छोपेर हुने चोरी, लुटपाट तथा अन्य अपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले कड़ा निगरानी राखेको छ। चितवनमा एक महिलाको शवबाट सुनका गरगहना निकाल्दै गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। यस्तै बाढ़ीले बगाएर ल्याएको बैंकको भल्ट अथवा सेफ फोडेर चोरी गर्न खोज्ने 29 जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको प्रवक्ता कास्कीले बताउनुभयो। सामाजिक सञ्जालमा भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको समेत पहिचान गरी निगरानी भइरहेको प्रवक्ता काफ्रेले उल्लेख गर्नुभएको छ।
1: यसैबीच बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका 102 शव मध्ये अहिलेसम्म

0: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ। त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
1: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
0: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ। त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
1: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
0: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
1: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए चुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
0: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
1: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
0: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ।
1: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाव, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने।
0: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
1: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
0: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
1: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
0: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
1: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, चारफुक गर्नतिर समय खेर नफाल्ने।
0: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053400450।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: गर्जन सधै बाघ झै रेडियो टाइगर 99.2 मेगाहर्ज
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ। यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश, पर्ख न, कता हिँडेको के?
5: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारसे, म फेरि नमन सपिङ सेन्टरमा जाइटु।
2: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
2: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
3: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भरिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
2: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
6: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
2: हामी कहाँ दैनिक उपभोगीका

0: सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिगा बजार बर्दियामा। अल पसल ठाकुरबाबु नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगा बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
1: धेरै धेरै धन्यवाद छ है नानी।
2: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
1: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
2: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
1: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
2: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
1: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक भुरिगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
2: सम्पर्क मोबाइल नम्बर 98400463368।
0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: एकांक्षी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9843638858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

قبول نہیں. तपाईं सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैं बाघ सुन.

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
1: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।